0: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।
1: अहिले बिहानको 6 बजेको छ। सामुदायिक सूचना नेटवर्क CIN बाट अब प्रसारण हुँदैछ।

0: शुभ प्रभात। यो सीआईएन को साझा खबर हो। सन्तोष गन्धर्वसँगै लीलप्रकाश चन्दको तपाईलाई स्वागत छ।
1: सामुदायिक रेडियोबाट देशैभरि एकैसाथ प्रसारण भइरहेको साझा खबर सीआईएन खबर.com सीआईएन को फेसबुक तथा युट्युब च्यानलबाट पनि सुन्न सकिन्छ।
0: आज 2083 साल साउन 14 गते बिहीबार, जुलाई 30 तारीक सन् 2026, नेपाल सम्बत 1146, साउन कृष्ण पक्षको प्रतिपदा तिथि, अन्तर्राष्ट्रिय मित्रता दिवस, मानव बेचबिखन विरूद्धको अन्तर्राष्ट्रिय दिवस।
1: सोह्रौं वर्ष प्रवेशको अवसरमा बागलुङको रेडियो गलकोटलाई उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गर्दै साझा खबरमा प्रमुख खबरका शीर्षकहरू।
0: सरकारसँगको सहमतिपछि चिकित्सकहरूको आन्दोलन फिर्ता, सुनसरी लगायतका जिल्लामा सद्भाव कायम गर्न शीर्ष नेताहरूको साथ बुँदे अपील, राष्ट्रपाले मन्त्रीहरूसँग हरेक महिना अब प्रत्यक्ष संवाद गर्ने,
1: 63,000 विद्युतीय सवारी साधन नेपाली सड़कमा, सवारी साथ चालक अनुमति पत्रको स्वास्थ्य परीक्षणमा अवरोध नगर्न सर्वोच्चको आदेश, बाह्य परामर्शदाताबाट कानून तर्जुमा रोक लगाउने तयारी,
0: ईपीएसले बढ़ायो राहदानीको माग, भ्याट लाग्ने विद्युतको सीमा बढ़ाइने, ज्येष्ठ नागरिकहरूको लागि बनेको कानून कार्यान्वयन कमजोर,
1: अमेरिका र इरान बीच पुनः शत्रुतापूर्ण गतिविधि शुरू, अफगानिस्तानमा बाढ़ीका कारण 4 महिनामा 351 जनाको मृत्यु, फ्रान्समा डढ़ोले उच्च तापक्रम, जनजीवन प्रभावित,
0: र आईसीसी क्रिकेट विश्वकप लीग 2 अन्तर्गत नेपाल चौथो खेलमा पनि पराजित, नेपाली महिला कबड्डी टोलीले भारतमा प्रशिक्षण लिने आज हरियाणा जाँदै।
2: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: साझा खबरको सबैभन्दा शुरूमा आन्दोलनरत चिकित्सक र सरकार बीच भएको सहमतिको प्रसंग।
1: वीरगंजको नारायणी अस्पतालका डाक्टर कुटिएको विरोधमा 2 दिनसम्म देशभरका अस्पतालमा ओपीडी सेवा ठप्प पारेका चिकित्सक र सरकार बीच हिजो साँझ 5 बजे लिखित सहमति भएको छ। सहमतिसँगै आजदेखि ओपीडी सेवा सञ्चालन हुँदैछन् भने डाक्टर कुट्नेलाई ऐन बमोजिम कार्यवाही हुनेछ। स्वास्थ्य मन्त्री, नेपाल चिकित्सक संघका पदाधिकारी, नेपाल मेडिकल काउन्सिल लगायतका सरकारवाला पक्ष बीचको छलफलपछि भएको सहमतिमा स्वास्थ्य मन्त्री तथा स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी ऐन 2066 को दफा 2, 3 र 15 मुलुकी अपराध संहिताको दफा 232 र 233 संशोधन गर्ने पनि उल्लेख छ। त्यस्तै पुराना सहमतिहरू कार्यान्वयन गर्न कार्यदल गठन गर्ने पनि सहमति बनेको छ। त्यस्तै नारायणी अस्पतालमा भएको घटनापछि उत्पन्न परिस्थितिलाई मध्यनजर गर्दै नेपाल चिकित्सक संघसँग विस्तृत छलफल गरी 5 बजे सहमति भएको र सहमति अनुसार स्वास्थ्यकर्मीमाथि हुने हिंसा र स्वास्थ्य संस्थामाथिका आक्रमण विरूद्ध कानूनी कार्यवाहीलाई थप प्रभावकारी बनाइने, आवश्यक कानूनी संशोधनको प्रक्रिया तत्काल अघि बढ़ाइने तथा स्वास्थ्य सेवा सुरक्षित र निर्वाध बनाउन सम्बन्धित सबै निकायसँग गरिने पनि सहमति बनेको छ। यससँगै नागरिकले सहज र गुणस्तरीय स्वास्थ्य सेवा पाउने वातावरण निर्माण गर्न पनि सरकार प्रतिबद्ध रहेको जनाइएको छ। यता नारायणी अस्पतालमा कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि भएको कुटपीट तथा दुर्व्यवहार गर्ने व्यक्तिलाई गृह मन्त्रालयले स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी ऐन 2066 अनुसार कार्यवाही अघि बढ़ाउने सहमति गरेको छ। त्यस्तै स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी ऐन 2066 दफा 2, 3 र 15 अथवा मुलुकी अपराध संहिताको दफा 232 र 233 संशोधन गर्ने, उपभोक्ता संरक्षण ऐन 2065 स्वास्थ्य सम्बन्धी विषयमा आवश्यक संशोधन गर्न मन्त्रालयले चिकित्सक संघ समेतलाई राखी 7 दिनभित्र कार्यदल गठन गर्ने र संशोधन गर्ने सहमति बनेको छ। यसअघि स्वास्थ्य मन्त्रालय र चिकित्सक संघबीच भएका सम्झौताको कार्यान्वयन गर्नका लागि स्वास्थ्य मन्त्रालय, न्याय तथा संसदीय मामिला मन्त्रालय र चिकित्सक संघको सहभागितामा 3 दिनभित्र कार्यदल गठन गर्ने पनि सहमति बनेको छ। संघले जारी गरेको आन्दोलन हिजोदेखि नै स्थगन गर्ने र सेवालाई नियमित गर्ने विषयमा पनि सहमति भएको छ।
0: सुनसरी देवानगंज गाउँपालिका 3 कप्तानगंजमा भएको घटनाले यति बेला सामाजिक सद्भावमा चुनौती थपेको भन्दै राजनैतिक तथा सामाजिक क्षेत्रमा क्रियाशील व्यक्ति र संघ संस्थाहरूले शान्ति र सद्भाव कायम गर्नका लागि अनुरोध गर्दै आएका छन् र शीर्ष तहबाट पनि 7 बुँदे अपील जारी भएको छ। राष्ट्रिय स्वतन्त्र पार्टी राष्ट्रपाका सभापति रवि लामिछानेको आह्वानमा हिजो बसेको सर्वदलीय बैठकले यस्तो सुनसरी लगायतका विभिन्न जिल्लामा हालै विकसित घटनाप्रति गम्भीर चासो व्यक्त गर्दै सामाजिक सद्भाव शान्ति र राष्ट्रिय एकता कायम गर्न सात बुँदे सामूहिक अपील जारी गरेको हो। बैठकपछि जारी संयुक्त अपीलमा ज्यान गुमाएका प्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोक सन्तप्त परिवारप्रति समवेदना प्रकट गरिएको छ। घाइते नागरिक र सुरक्षाकर्मीको शीघ्र स्वास्थ्य लाभको कामना पनि गरिएको छ। अपीलमा नेपालको विविधता बीचको एकता, सहिष्णुता र सामाजिक सद्भावलाई खलबल ल्याउने कुनै पनि गतिविधि र उत्तेजनामा नलाग्न सबै नागरिकहरूलाई अनुरोध गरिएको छ। लोकतन्त्रमा देखिएका असन्तुष्टि र समस्याको समाधान शान्तिपूर्ण संवाद र सहमतिबाट मात्रै सम्भव हुने भएकाले सम्बन्धित सबै पक्षलाई संयमता अपनाउन पनि आग्रह गरिएको छ। हिजोको बैठकपछि पत्रकारसँग कुराकानी गर्दै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने,
3: अहिले हामीले आरोप प्रत्यारोप चर्का कुरा, कसले गल्ती गर्यो, कसले ठिक गरेन, कसले बोल्यो, कसले बोलेन, कसले कति बजेर कति मिनटमा बोल्यो, कसले कति बजेर कति मिनट ढिला बोल्यो, हामी यहाँ जाने होइन। आजको संवेदनशीलता संसारभरि साथीहरूले बुझ्नु पर्ने हुन्छ। हामी एउटा सामाजिक सद्भाव नभड्कियोस् भन्ने एउटा संवेदनशील समयमा बसेका हुनाले तपाईँहरूले यसै संवेदनशीलतालाई मध्यनजर राखेर जिज्ञासाहरू राख्नुभयो भने त्यसै परिणाम दिन्छ। हिजोको परिस्थिति र आजको परिस्थिति एउटै होइन।
0: अपील मार्फत प्रदेश, जिल्ला र स्थानीय तहमा सर्वदलीय तथा सर्वपक्षीय बैठक आयोजना गरी संवादलाई तल्लो तहसम्म विस्तार गर्न र धार्मिक अगुवा, नागरिक समाज तथा स्थानीय प्रशासनको सहभागितामा विश्वासको वातावरण निर्माण गर्न राजनैतिक दलका सबै तहका समितिलाई निर्देशन दिने सहमति बनेको नेपाली कांग्रेसका सभापति गगन थापाले बताउनुभयो।
4: तल्लो तहमा सुनसरी लगायतका अरू प्रभावित जिल्लाहरूमा पनि यसै गरिकन यी सर्वदलीय प्रयासहरू गरौं र कतिपय जिल्लाहरूमा जहाँ यी घटनाहरू पुरानो हाम्रो अनुभवहरू छ, कतिपय ठाउँ अवांछित गतिविधिहरू हुन सक्ने सम्भावनाहरू छ, ती ठाउँहरूमा पनि घटनाहरू घट्छ भनेर नकरौं, त्योभन्दा पहिले हाम्रो तर्फबाट प्रोएक्टिभली प्रयासहरू गरौं र यसका निम्ति नेपाली कंग्रेस पार्टीको तर्फबाट हाम्रो भूमिका हामी निर्वाह गर्छौं।
0: भविष्यमा यस्ता संवेदनशील घटना दोहोरिन नदिन राजनैतिक दलहरूले केन्द्रीय तहबाट आवश्यक समन्वय, अनुगमन र नेतृत्वदायी भूमिका निर्वाह गर्ने प्रतिबद्धता समेत व्यक्त गरिएको छ। नेकपा एमालेका महासचिव शंकर पोखरेल,
5: जुन प्रकारको घटना घटेको छ त्यसमा स्वाभाविक रूपमा कुनै प्रकारको भ्रममा नपरिकन सामाजिक र साम्प्रदायिक सद्भाव कायम गर्ने कुरामा सबै पक्षको सहयोग आवश्यक छ।
0: सुनसरीको दुवानगंज गाउँपालिका तीन स्थित कप्तानगंजमा दुई समूह बीच भएको झडपको स्थितिलाई मधेस प्रदेशका हिन्दू तथा मुस्लिम धर्म अगुवा धार्मिक अगुवाहरूले धर्मको नाममा विभक्त नभई शान्ति कायम गर्न संयुक्त रूपमा अपील पनि गरेका छन्। उनीहरूले विगतदेखि नै विभिन्न धर्म र सम्प्रदाय मिलेर बसेको समाजमा केही समय यता केही व्यक्तिले धार्मिक अतिवादको नाममा घुसपैठ गरेर हुलदंगा भड्काउन खोजेको आरोप लगाउँदै निष्कर्ष निकाल्दै धार्मिक अगुवाहरूले पहिला मानव र मानवताको अस्तित्व भएपछि मात्रै धर्म आउने भएकाले त्यो हृदयंगम गरी दुवै पक्ष एक अर्काको बीचमा मिल्नुपर्ने र एक अर्काको विचार र भावनालाई सम्मान गर्नुपर्ने पनि निष्कर्ष निकालिएको छ।
1: राष्ट्रिय स्वतन्त्र पार्टी रासपाले वरिष्ठ नेतामा प्रधानमन्त्री बालेन्द्र शाहलाई मनोनित गरेको छ। महाधिवेशन सकिएको एक महिनापछि हिजो केन्द्रीय समिति बैठकले वरिष्ठ नेता मनोनयन गरेको हो। सभापक्षले नाम नबुझाउँदा पदाधिकारी र केन्द्रीय सदस्य मनोनयन भनी अट्किएको छ। रासपाको विधानमा सभापतिले 51 केन्द्रीय सदस्य चयन गर्ने व्यवस्था छ, यसलाई केन्द्रीय समितिबाट अनुमोदन गर्नुपर्छ। 158 सदस्यीय केन्द्रीय समितिमा सभापति सहित एकजना महाधिवेशनबाट निर्वाचित भएका छन् भने सात प्रदेशका सभापति पदेन केन्द्रीय सदस्य रहनेछन्। वरिष्ठ नेता सहित 12 पदाधिकारी मनोनयन गर्नुपर्नेमा अब 11 पदमा मनोनयन बाँकी छ। सभापति रवि लामिछाने र वरिष्ठ नेता शाहबीच पदाधिकारी र केन्द्रीय समिति सदस्य मनोनयन गर्ने नेताहरूबारे पर्याप्त छलफल र तयारी हुन नसकेकाले बैठकमा निर्णय नभएको राष्ट्रपा नेताहरूले बताएका छन्। पार्टी महामन्त्री विपिन आचार्यले हिजो बैठकमा वरिष्ठ नेता शाहलाई मनोनयन गर्ने बाहेकका पदमा मनोनयन गर्ने विषय चर्चा नै नभएको जानकारी गराउनु भएको छ। महामन्त्री आचार्यले निर्वाचन भन्दा पनि मनोनयनबाट पदाधिकारी र केन्द्रीय सदस्य चयन प्रक्रिया कठिन भएकाले समय लागेको बताउनु भएको हो।
0: यसैबीच पार्टीभित्र कुनै पनि प्रकारको गुटबन्दी नगर्न सभापति रवि लामिछानेले नेताहरूलाई निर्देशन दिनुभएको छ। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति लामिछानेले पार्टीभित्र गुटगत भाष्य सिर्जना नगर्न निर्देशन दिनुभएको हो। हिजोको वनस्थलीमा बसेको केन्द्रीय समिति बैठकमा गुट उपगुटको राजनीति नगर्न उहाँले निर्देशन पनि दिनुभयो। राष्ट्रिय स्वतन्त्र पार्टीले अब आफ्नो तर्फबाट सरकारमा गएका मन्त्रीहरूसँग हरेक महिना संवाद गर्ने भएको छ। प्रत्यक्ष संवादमा बनाइएका योजना र कार्यान्वयनको अवस्थाका बारेमा शीर्ष नेतृत्वले मन्त्रीहरूसँग संवाद गर्ने निर्णय पनि भएको हो।
1: सामुदायिक सूचना नेटवर्क सीआईएन मार्फत देशैभरि प्रसारण भइरहेको साझा खबरमा लैंगिक तथा यौनिक अल्पसंख्यक समुदायका ज्येष्ठ नागरिक सरकारी सेवाबाट वञ्चित।
6: यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायको ज्येष्ठ नागरिकहरूलाई राख्ने छुट्टै कोठाहरूको व्यवस्था भइदिएको भए अथवा छुट्टै नै आश्रम भइदिएको भए अझ सहज हुन्थ्यो जस्तो लाग्छ।
0: 63,000 विद्युतीय सवारी साधन नेपाली सड़कमा, सवारी चालक अनुमति पत्रको स्वास्थ्य परीक्षणमा अवरोध नगर्न सर्वोच्चको आदेश, बाह्य परामर्शदाताबाट कानून तर्जुमा रोक लगाउने तयारी लगायतका खबर बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
7: आँखा, नाक, कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल भित्तामोड, वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चावहिल, बालेश्वर, जमल र ओम अस्पतालमा।
8: सेवाहरू: बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन पछि चश्मा लगाउनु नपर्ने प्रिमियम लेन्स, बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स, ड्राई आँखाको थेरापी, आँखाको पर्दा तथा जलबिन्दुको उपचार, नाक कान घाँटीको उपचार, सामाजिक सुरक्षा कोषको स्वास्थ्य बीमा सुविधा। वेबसाइट drishtiai.org, फोन नम्बर 01-5224-352-5224-353।
9: संसद, तपाईका आवाज, तपाईका सरोकार र सपनाहरू बोलिने थलो। संसद र जनता बीचको दूरी घटाउँदै नागरिकका प्रश्न र सुझाव संसदसम्म पुर्याउने रेडियो कार्यक्रम हेलो संसद।
10: कानून बन्ने प्रक्रियामा हामी सीमान्तकृत वर्ग र अल्पसंख्यकहरूलाई उपस्थिति गराइएको हो कि होइन?
11: तपाईँका दैनिक भोगाई, तपाईँका प्रश्न, तपाईँका सुझाव अब जोडिनेछन् कानून निर्माण प्रक्रियामा।
12: हाम्रा दुखमै त सरकारी खेती गरी छौँ र पानी पिग्रला, अखन त यी हाम्रो क्षेत्रको पानी।
9: खुला संसद, सक्रिय नागरिक र सहभागितामूलक लोकतन्त्रको साझा यात्रा कार्यक्रम हेलो संसद।
11: सड़कदेखि सदनसम्म र सदनदेखि फेरि जनतासम्म संवाद, सहभागिता र खबरदारीको सेतु कार्यक्रम हेलो संसद
9: हरेक बिहिबार बेलुका 7:30 बजे र भोलिपल्ट बिहान 6:30 बजे अनि पुनः प्रसारण सोही दिन राति 8 बजे सीआईएन मार्फत देशैभरि कार्यक्रम हेलो संसद।
2: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएन, सीआईएन खबर .com तथा मोबाइल एप सीआईएन र नेपाली पात्रोबाट पनि साझा खबर सुनिरहनु भएको छ। अब आज काठमाडौँबाट प्रकाशित पत्र पत्रिकाको खबर।
1: आजको नयाँ पत्रिकाको पहिलो पृष्ठमा ईपीएसले बढ़ायो राहदानीको माग शीर्षकमा खबर प्रकाशित छ। पछिल्लो एक सातादेखि विद्युतीय राहदानीको माग उल्लेखनीय रूपमा वृद्धि भएको छ। दक्षिण कोरियामा रोजगार अनुमति प्रणाली ईपीएसमा आवेदन तथा श्रम स्वीकृति प्रक्रिया अघि बढ़ेसँगै राहदानीका लागि आवेदन दिने नेपालीको संख्या बढ़दा चाप थपिएको हो। ईपीएस अन्तर्गत दक्षिण कोरियामा रोजगारीका लागि 7,200 जनाको माग भएको छ। त्यस्तै 10 सचिव र 50 सहसचिव सहित करिब 2,000 दरबन्दी कटौती शीर्षकमा अर्को खबर प्रकाशित छ भने प्रमुख निर्वाचन आयुक्तमा कार्की तथा आयुक्तमा वाग्ले र सुब्बा अनुमोदित शीर्षकमा अर्को खबर प्रकाशित छ। संसदीय सुनाई समितिले निर्वाचन आयोगको प्रमुख आयुक्तमा मानबहादुर कार्की र आयुक्तमा गुरूप्रसाद वाग्ले र डाक्टर राजीव सुब्बालाई अनुमोदन गरेको छ। समितिले मंगलबार र बुधबार 2 दिनसम्म सुनाई गर्दै तीनैजनालाई सर्वसम्मत अनुमोदन गरेको सभापति बोधनारायण श्रेष्ठले बताउनुभयो। श्रेष्ठका अनुसार मंगलबार 2 आयुक्तको सुनाई गरिएको थियो भने हिजो प्रमुख आयुक्तको सुनाई गरिएको थियो। प्रमुख आयुक्तको सुनाई अघि उहाँ विरूद्ध उजुरी दिएका उजुरीकर्ता पाल्पाका विश्वास लुइटेलसँग पनि छलफल गरिएको थियो। लुइटेलले कार्कीको विगतको कार्य सम्पादनका कारण राज्यलाई 50 करोड़ भन्दा बढ़ी आर्थिक नोक्सानी पुर्याएको दावी गर्दै प्रमुख निर्वाचन आयुक्तमा अनुमोदन नगर्न, सिफारिश अस्वीकृत गर्न तथा विस्तृत छानबिन गर्न माग गर्नुभएको थियो। उजुरी विश्वासिलो नभएको भन्दै समितिले कार्कीलाई पनि अनुमोदन कार्कीलाई नै अनुमोदन गरेको हो। त्यस्तै कोशी टप्पुमा जनावर दुई पोथी गैडा शीर्षकमा जवान दुई पोथी गैडा भाले अभावले वंश विस्तारको सरकारी योजना अल्पत्र शीर्षकमा उदयपुरबाट विदुर कटुवालले खबर लेख्नु भएको छ। त्यस्तै भित्री पृष्ठमा राष्ट्रिय यातायात नीति 2083 संघ प्रदेश स्थानीय तहको स्पष्ट पारियो कार्यक्षेत्र शीर्षकमा अर्को खबर प्रकाशित छ। सरकारी यातायातमा संघ प्रदेश स्थानीय तह का कार्यक्षेत्र तोकेर राष्ट्रिय यातायात नीति 2083 लागू गरेको छ। नीति कार्यान्वयनका लागि संघ प्रदेश स्थानीय तहको कार्यक्षेत्र स्पष्ट पारिएको छ। त्यस्तै भ्याट लाग्ने विद्युतीय सीमा बढ़ाउने तयारी शीर्षकमा अर्को खबर प्रकाशित छ। यसलाई मिलन विश्वकर्माले लेख्नु भएको छ। नेपाल विद्युत प्राधिकरणले बिजुली खपतमा मूल्य अभिवृद्धि कर भ्याट लाग्ने सीमा बढ़ाउन अर्थ मन्त्रालयलाई अनुरोध गर्ने भएको छ। हिजो ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्री विराज भक्त श्रेष्ठको अध्यक्षतामा बसेको प्राधिकरण संचालन समितिले भ्याट लाग्ने बढ़ाउन अर्थ मन्त्रालयलाई अनुरोध गर्ने निर्णय समेत गरेको छ। सरकारले चालू आर्थिक वर्ष 2083-84 लागू हुने गरी घरायसी उपभोक्तालाई मासिक 50 युनिट माथिको विद्युत खपतमा 5% र थ्री फेज तथा औद्योगिक ग्राहकलाई 13% भ्याट लगाउने व्यवस्था गरेको छ। त्यसैले चौतर्फी आलोचना भएपछि प्राधिकरणको भ्याट लाग्ने सीमा बढ़ाउन ऊर्जा मन्त्रालय मार्फत अर्थ मन्त्रालयलाई अनुरोध गर्ने निर्णय भएको हो।
13: गोर्खापत्र दैनिकमा सुनसरी शान्ति उन्मुख शीर्षकमा सचिन पोखरेलले इटहरीबाट लेख्नु भएको खबर छापिएको छ। छानबिन समितिद्वारा घटनामा ज्यान गुमाएका व्यक्तिको परिवार र अन्य पीड़ित परिवारसँग भेटघाट तथा घटनास्थलको स्थगित निरीक्षण गरिएको छ। नागरिक समाज इटहरीको आयोजनामा हिजो वृहत सद्भाव र्यालीको आयोजना गरियो भने अरू स्थानीय तहले पनि आज विभिन्न क्षेत्रमा सद्भाव र्यालीको आयोजना गर्ने आपसी सम्वाद गर्ने योजना बनाएको त्यहाँका सामुदायिक रेडियोहरूले पनि खबर पठाएका छन्। बढ़दै बाघ थपिँदै चुनौती शीर्षकमा चाँदनी हमालले लेख्नु भएको खबर छ। पाटेबाघ संरक्षणका लागि नेपाल अब्बल भूमि साबित भएको छ। पाटेबाघको संख्या फेरि बढ़ेसँगै नेपाल पाटेबाघ संरक्षणका लागि अब्बल साबित भएको हो। नेपालमा पाटेबाघको संख्या वृद्धि हुँदै 429 पुगेको तथ्याङ्क सार्वजनिक भयो। सन् 2022 गणनामा नेपालमा 355 पाटेबाघ थिए। बाघ बढ़ेसँगै संरक्षण र व्यवस्थापनको चुनौती पनि बढ़ेको छ। गत वर्ष पुछदेखि 6 महिनासम्म क्यामेरा ट्रैपिंग विधिबाट नेपालमा पाटेबाघ गणना गरिएको थियो, जस अनुसार 4 वर्षको अन्तरालमा 74 बाघ बढ़ेको उल्लेख गरिएको छ। भित्री पन्नामा छापिएको खबरमा खोकनामा अड्कियो द्रुत मार्गको गति संसदीय समितिको निष्कर्ष शीर्षकमा ईश्वर चन्द्र झाले लेख्नु भएको खबर छ। संसदीय समितिले काठमाडौँ तराई मधेश द्रुत मार्गको बाँकी निर्माण तीव्र गतिमा अघि बढ़े पनि 3 वर्षभन्दा बढ़ी समय लाग्ने निष्कर्ष निकालेको छ। राष्ट्रिय सभाको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिले गत असारमा काठमाडौँ तराई मधेश द्रुत मार्गको स्थलगत अनुगमन पनि गरेको थियो। द्रुत मार्गको भौतिक प्रगति 47% पुगे पनि प्रारम्भिक खण्डको विवाद र प्राविधिक जटिलताले आयोजना थप लम्बिने निष्कर्ष निकालियो। अन्तिम प्रतिवेदन तयार गर्नु अघि आयोजना प्रमुख र सम्बन्धित मन्त्रीबाट कार्य सम्पादन सम्बन्धी भरपर्दो कार्ययोजना लिने समितिको तयारी रहेको छ। चिकित्सा शिक्षा आयोगको बजेट स्वीकृत भएको बारेमा खबर छ भने टेलिकम गुणस्तर समस्या समाधान गर्न निर्देशन दिइएको पनि उल्लेख गरिएको छ। तीनै तहका लागि एकीकृत आयोजना बैंक बनाउने बारेको खबर भित्रीपन्नामा छ। विकास आयोजना कार्यान्वयनलाई व्यवस्थित गर्न र दोहोरोपण हटाउन तीनै तहका सरकारले सञ्चालनमा ल्याएको आयोजना बैंकलाई एकीकृत गरिने भएको हो। अर्को खबर कान्तिपुर दैनिकमा छापिएको छ। 3 वर्ष अघि नै जोखिम विश्लेषण गरिएको प्रतिवेदन अलपत्र शीर्षकमा गौरव पोखरेलले लेख्नु भएको हो। समाजलाई विभाजित गर्ने प्रयास भइरहेको भन्दै सुरक्षा संयन्त्रले समाधानका उपायसहित बुझाएको गोप्य प्रतिवेदनलाई राजनैतिक नेतृत्वले गम्भीरतापूर्वक नलिएको खुलासा शीर्षकमा खबर छापिएको हो। राष्ट्रपतिलाई किन भेट्दैनन् प्रधानमन्त्री शीर्षकमा कुलचन्द्र नेउपाने र राजेश मिश्रले लेख्नु भएको खबर छ। शपथ समारोह र संवैधानिक अनिवार्यतासँगै जोड़िएका केही कार्यक्रममा बाहेक प्रधानमन्त्री शाह शीतल निवास जानु भएको छैन। संवैधानिक परिषद सम्बन्धी अध्यादेश सिफारिशपछि राष्ट्रपति पौडेलले नै भेट्न खोज्दा पनि उहाँले चासो नदिनु भएको खबरमा उल्लेख गरिएको छ। भित्री पन्नामा बाह्य परामर्शदाताबाट कानून तर्जुमा रोक लगाउने तयारी शीर्षकमा राजेश मिश्रले लेख्नु भएको खबर छापिएको छ। सरकारले विधेयक तर्जुमा बाह्य परामर्शदाता कन्सल्टेन्टको भूमिकालाई निरुत्साहित गर्न कानूनी व्यवस्था गर्ने भएको हो।
0: कानून न्याय तथा संसदीय मामिला मन्त्रालयले तयार पारेको नेपाल कानून आयोग ऐन संशोधन विधेयकको मस्यौदामा आयोग मार्फत नै कानून तर्जुमा गर्ने उल्लेख गरिएको छ। यस बारेमा कानून मन्त्रीले पनि सामाजिक सञ्जालबाट आफ्नो सन्देश सार्वजनिक गरिसक्नु भएको छ। गेटामै 300 शैयाको अस्पताल सहित एमबीबीएसको पढ़ाई हुने शीर्षकमा सुदीप कैनीले लेख्नु भएको खबर छापिएको छ भने अर्को खबर नेपाली सड़कमा गुड्छन् 63,000 विद्युतीय सवारी शीर्षकमा विमल खतिवड़ाले लेख्नु भएको छ। पालिकाहरूलाई भूमि बैंक संचालन गर्न खुल्यो बाटो शीर्षकमा सीमा तामाङले लेख्नु भएको छ भने सवारी चालक अनुमति पत्रको स्वास्थ्य परीक्षणमा क्लिनिकको सेवामा अवरोध नगर सर्वोच्च शीर्षकमा खबर छ। सवारी चालक अनुमति पत्र लाइसेन्सका लागि स्वास्थ्य परीक्षण गर्न क्लिनिकहरूको सेवा प्रवाहमा अवरोध नगर्न सरकारका नाममा सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गरेको हो। नागरिक दैनिकमा छापिएको खबर पाँच बुधे सहमतिपछि उपचार शुरू सार्क पुनः सक्रिय होला शीर्षकमा छुट्टा छुट्टै खबरहरू छापिएका छन्। आर्थिक कारोबार दैनिकले अनुकूल मनसूनले देशभर 85.72% सकियो रोपाई शीर्षकमा कौशिला कुंवरले लेख्नु भएको खबर छापिएको छ। अघिल्ला वर्षहरूका तुलनामा यो वर्ष संख्या मुख्य खाद्यान्न बाली धानको रोपाई धेरै हुने देखिएको छ। बाली विकास तथा कृषि जैविक विविधता संरक्षण केन्द्रका अनुसार साउन 11 देशभर झण्डै 86% धान रोपाईको काम सकिएको छ। हवाई दुर्घटनामा $1,00,000 पाउने विधेयक संसद लगिने शीर्षकमा खबर छ। आन्तरिक हवाई दुर्घटनामा परि ज्यान गुमाउनेका परिवारले पाउने क्षतिपूर्ति रकम बढ़ाउने गरी तयार भएको आन्तरिक हवाई यातायात सेवा संचालन संस्थाको दायित्व तथा बीमा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक संघीय संसदमा पेश गर्न मन्त्री परिषदले अनुमति दिएको छ। हवाई दुर्घटनामा परे अब $1,00,000 पाउने विधेयक संसदमा लग्न लागि हो।
14: साझा खबरमा अब विदेशका खबर। अमेरिका र इरान बीच केही समयदेखि कायम रहेको सैन्य तनावमा आएको विराम अन्त्य भएको छ। इरानले अमेरिकी सेना तथा क्षेत्रीय प्रतिरक्षा प्रणालीलाई लक्षित गरी क्षेप्रास्त्र प्रहार गरेसँगै दुई देश बीच पुनः शत्रुतापूर्ण गतिविधि शुरू भएको हो। इरानको आक्रमणपछि अमेरिका र साउदी अरबले इराकमा रहेका इरान समर्थित सशस्त्र समूहका अखडामाथि संयोजनात्मक संयुक्त रूपमा हवाई आक्रमण शुरू गरेका छन्। यसैबीच हर्मुज जलमार्ग व्यवस्थापन सम्बन्धी वार्ता पनि अवरूद्ध भएपछि क्षेत्रीय तनाव थप बढ़ेको छ। अफगानिस्तानमा 4 अवधिमा वर्षाले निम्त्याएको प्रकोपका कारण 351 जनाको मृत्यु भएको छ। 436 घाइते भएको अफगानी राष्ट्रिय विपद व्यवस्थापन प्राधिकरणले जनाएको छ। तीव्र आँधीबेरी र बिजुलीको साथमा आएको भारी वर्षाका कारण पहिरो जाँदा प्रभावित हुनेको संख्या ठूलो रहेको अन्तर्राष्ट्रिय संचार माध्यमले उल्लेख गरेका छन् र दक्षिण पश्चिम फ्रान्समा पेरिस शहरको क्षेत्रफल भन्दा 4 ठूलो भूभागमा फैलिएको डढेलो नियन्त्रण बाहिर गएको छ। तापक्रम 40°C पुग्ने अनुमान गरिएको छ भने त्यहाँको जनजीवन प्रभावित भएको अन्तर्राष्ट्रिय संचार माध्यमले उल्लेख गरेका छन्।
0: साझा खबरमा अब खेल खबर। नेपालले क्रिकेट विश्वकप लीग 2 नेदरल्याण्डस भ्रमण निकै निराशाजनक ढंगमा टुंगाएको छ। उट्रेस्टमा भ्रमणको अन्तिम खेलमा हिजो नेपाल घरेलु टोली नेदरल्याण्डसँग 57 रनले पराजित भयो। नेपालले टस जितेपछि ब्याटिङको निम्तो पाएको थियो। नेदरल्याण्डसले निर्धारित 50 ओभरमा यसलाई फेरि सुन्नुहोला। नेपालले टस जितेपछि ब्याटिङ निम्तो पाएको नेदरल्याण्डसले निर्धारित 50 ओभरमा 9 विकेट गुमाई 225 रन बनाएको थियो। जवाफमा नेपाल 48 ओभरमा 168 रनमै अल आउट भयो। नेदरल्याण्डस भ्रमणमा नेपाल सबै 4 खेलमा पराजित भएको छ। यसअघि नामिबियाले 2 र नेदरल्याण्डसले नेपाललाई 1 खेलमा पराजित गरेका थिए। नेपालले लीग 2 4-0 बिर्सनलायक हार बेहोरेको यो दोस्रो पटक हो। दुवै हार विदेशी भूमिमा रहेको छ। यसअघि गत वर्ष यूएईमा पनि नेपालले यूएई र अमेरिकासँग लीग 2 सबै 4 खेलमा पराजय बेहोर्नु परेको थियो। र नेपाली महिला कबड्डी टोलीले पनि 20 एसियाली खेलकुदको तयारी भारतमै गर्ने भएको छ। एसियाडको पुरूष कबड्डी टोली पनि भारतमै प्रशिक्षणरत छ। आज प्रस्थान गर्ने टोलीले भारतको हरियाणा स्थित भाइब्रेन्ट इन्टरनेशनल स्कूल एण्ड कबड्डी एकाडेमीमा 1 प्रशिक्षण गर्नेछ। त्यसपछि टोलीले भारतकै जयपुर र उत्तर प्रदेशमा अभ्यास खेल्नुका साथै प्रशिक्षणलाई निरन्तरता दिने जनाइएको छ।
1: उमेरसँगै बढ्दो एक्लोपनको समस्या, परिवारको साथ नै औषधि रिपोर्ट, कार्टुन लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
15: क्लासिक टेकको वाइफाई 6 राउटर, नाम एक कामन एक, शक्तिशाली 4 एन्टेनामा वाइड कभरेज, 5G स्ट्रेन्थ, लो लेटेन्सी र फास्ट स्पीड, सबै अस्त्रको शक्ति बोकेको 200 MBPS को इन्टरनेट अब 3 महिनाका लागि मात्र 3300 रुपियाँमा, साथमा IPTV मात्र 250 प्रति महिना। बुकिङको लागि 9800100477 शर्तहरू लागू हुनेछन्। क्लासिक टेक छोयो कि चल्यो।
2: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIM।
1: साझा खबरमा अब ज्येष्ठ नागरिकका भोगाई र अपेक्षा। 3 दशकमा ज्येष्ठ नागरिकको संख्या झण्डै दोब्बरले बढ़ेको छ। राष्ट्रिय जनगणना 2078 अनुसार कुल जनसंख्याको 10.2% अर्थात झण्डै 30 लाख नागरिक 60 वर्ष वा सोभन्दा माथिका छन्। 2048 सालमा यो संख्या 5.7% मात्रै थियो, तर संख्या बढ़ेसँगै ज्येष्ठ नागरिकको दैनिकी सजिलो हुन सकेको छैन।
16: त्यो बेलामा हामीले आमा बुवालाई एकदम ज्येष्ठ नागरिकलाई रेस्पेक्ट गर्छौँ।
1: 76 वर्षका दुर्गा थापाले केही समय अघि मुखको शल्यक्रिया गराउनुभयो, त्यसै त उहाँको बोली पहिले जस्तो प्रष्ट छैन। बोल्न अलि गाह्रो भए पनि मनका कुरा सुनिदिने मान्छे पाए गफ गर्न भने अझै पनि मन लाग्छ। पोखरा घर भएका उहाँका 2 सन्तान विदेशमा छन्। सुनसान घरमा समय बिताउने गाह्रो हुने उहाँको अनुभव छ।
16: मेरो सानो छोरा त्यो बेला 4 वर्षको थियो, अहिले छोरा ठुलो भयो, पारिवारिक भयो, विदेशमा छ, यहाँ म एक्लै बस्नु परिरहेछ। सँगै भइदिए हुन्थ्यो जस्तो लाग्छ, अरूको हेर्दा पनि।
1: दाङका माया लोहनी अवकास प्राप्त सरकारी अधिकृत, उमेरले भर्खरै ज्येष्ठ नागरिक हुनुभयो। उहाँ भन्नुहुन्छ, मनले बुढो भएको महसुस हुँदैन, तर शरीरमा भने पहिले जस्तो ताकत छैन। उमेर बढ्दै जाँदा स्वास्थ्यमा केही सीमितता आउनु स्वाभाविक भए पनि समाजले आफूलाई हेर्ने दृष्टिकोण भने बदलिएको उहाँको अनुभव छ।
17: इन्टरनल रूपमा चाहिँ त मलाई अहिले पनि ज्येष्ठ नागरिक भएर मलाई समस्या भयो अथवा ममा कमी हो भन्ने त पटक्कै छैन, तर फिजिकल्ली चाहिँ कहिले काहीँ अलिकत फरक अनुभव हुन्छ। अब बसमा ट्राभल गर्दाखेरि ज्येष्ठ नागरिकको सिट हो, छोडिदिनुपर्छ भन्ने मान्छेले छोडिदियो भने त्यहाँ सम्मान हामीले अनुभूति गर्यौँ, छोडिदिएन भने खै हामी यो त ज्येष्ठ नागरिक सिट हो हामी बस्नुपर्छ भन्ने कुरामा चाहिँ आफूले अलिकति मेहनत गर्नु पर्यो, त्यो कुराको फरक चाहिँ छ।
1: ज्येष्ठ नागरिक सम्बन्धी ऐन 2063ले परिवारलाई आफ्ना ज्येष्ठ सदस्यको पालन पोषण, हेरचाह र सम्मान गर्ने कानूनी दायित्व दिएको छ। ऐन अनुसार आफ्नो आर्थिक हैसियत अनुसार परिवारका सदस्यले ज्येष्ठ नागरिकको हेरचाह गर्नुपर्छ। इच्छा विपरीत घरबाट अलग राख्न पाइँदैन, तर व्यवहारमा यी अवस्था एकदमै कम लागू हुने गरेको छ। अझ यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायमा यस्तो समस्या झन गहिरो छ। फरक पहिचान नेपालमा कार्यरत सलिना चौधरी,
6: जुन हाम्रो अल्पसंख्यकको ज्येष्ठ नागरिकहरू छन्, अरू ज्येष्ठ नागरिकहरूलाई चाहिँ जसरी भत्ताहरू दिएको छ सामाजिक सुरक्षा भत्ता भनेर, त्यसरी हाम्रो समुदायको लागि पनि छुट्टै किसिमको त्यस्तो व्यवस्था गरिदिएको भए अझ सहज हुन्थ्यो र आश्रमहरूमा हाम्रो समुदायको जुन यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायको ज्येष्ठ नागरिकहरूलाई राख्ने छुट्टै कोठाहरूको व्यवस्था भइदिएको भए अथवा छुट्टै नै आश्रम भइदिएको भए अझ सहज हुन्थ्यो जस्तो लाग्छ।
1: नेपाल सरकारले ज्येष्ठ नागरिकको सम्मानमा सामाजिक सुरक्षा भत्ता उपलब्ध गराउँदै आएको छ, यसले केही राहत दिएको छ, तर कतिपय ज्येष्ठ नागरिक भने पैसा भन्दा पनि परिवारको साथ र मायाको अभाव झेलिरहेका छन्। विज्ञहरूका अनुसार ज्येष्ठ नागरिकलाई सबैभन्दा बढी आवश्यक पर्ने कुरा औषधि मात्र होइन, परिवारको साथ, सम्मान र भावनात्मक सुरक्षा पनि हो। विदुषी नेपालका प्रतिमा शर्मा,
18: त्यो सबैभन्दा पहिला परिवारले नै आफ्नो बानी व्यवहार सोच विचार खानपिन रेखदेख उपचार यसमा चाहिँ प्राथमिकतामा राखेको देखिँदैन, यो चाहिँ प्राथमिकतामा राख्नुपर्छ भन्ने हो। अब दोस्रो चाहिँ समाजले उपेक्षा गर्दो रहेछ, होइन, कुटपिटमा परेका छन् ज्येष्ठ नागरिकहरू, आर्थिक हिंसामा परेका छन्, स्वास्थ्यको दृष्टिकोणले एकदम नाजुक अवस्था छ, पोषणकै
1: नेपालमा ज्येष्ठ नागरिकको समस्या आर्थिक सँगै मनोसामाजिक हुँदै गएको छ। परिवारसँगको दूरी बढ़दै जाँदा मानसिक तनाव, डिप्रेशन र असुरक्षाको भावना बढ़िरहेको छ। परिवार र समुदाय दुवैले यसमा ध्यान दिनुपर्ने ज्येष्ठ नागरिक विज्ञ डाक्टर होमनाथ चालिसले बताउनुहुन्छ।
19: म आफै तयारी पनि हुनुपर्छ भनेर सचेत अवस्थाले बढ्नु भयो भने त्यसरी बढ्दाखेरिमा अचानक हुने समस्याबाट हुने पीड़ा र त्यो तयारी सहित हुने उसमा चाहिँ धेरै कम गर्न चाहिँ सकिन्छ।
1: तीन दशकमा ज्येष्ठ नागरिकको हिस्सा झण्डै दोब्बरले बढेको छ। नेपालमा अहिले ज्येष्ठ नागरिकको संख्या बढ्दै गएको छ भने जन्मदर घट्दै गएको छ। यसले भविष्यमा ज्येष्ठ नागरिक मैत्री समाज निर्माणको आवश्यकता अझ बढ़ाएको छ। त्यसका लागि राज्यको नीति, स्थानीय तहको सेवा र परिवारको जिम्मेवारी एकसाथ प्रभावकारी हुन आवश्यक रहेको विज्ञहरू बताउँछन्।
13: यो रिपोर्ट सँगै हामी साझा खबरको अन्त्यमा आइपुगेका छौं। सामुदायिक रेडियो प्रसारक संघद्वारा संचालित सीआईएनको बिहान 6 बजेको साझा खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक।
1: सरकारसँगको सहमतिपछि चिकित्सकहरूको आन्दोलन फिर्ता। सुनसरी लगायतका जिल्लामा सद्भाव कायम गर्न शीर्ष नेताहरूको 7 बुधे अपील। राष्ट्रपतिले मन्त्रीहरूसँग हरेक महिना प्रत्यक्ष संवाद गर्ने।
13: 63,000 विद्युतीय सवारी साधन नेपाली सड़कमा। सवारी चालक अनुमति पत्रको स्वास्थ्य परीक्षणमा अवरोध नगर्न सर्वोच्चको आदेश।
1: ईपीएसले बढ़ायो राहदानीको माग। भ्याट लाग्ने विद्युतको सीमा बढ़ाइने। ज्येष्ठ नागरिकहरूको लागि बनेको कानून कार्यान्वयनमा कमजोर।
13: अमेरिका र ईरानबीच पुनः शत्रुतापूर्ण गतिविधि। अफगानिस्तानमा बाढ़ीका कारण 4 महिनामा 351 जनाको मृत्यु।
1: र आईसीसी क्रिकेट विश्वकप लीग 2 अन्तर्गत नेपाल चौथो खेलमा पनि पराजित। नेपाली महिला कबड्डी टोलीले भारतमा प्रशिक्षण लिने।
13: साझा खबरको अन्त्यमा कार्टुन हामीले नयाँ पत्रिका दैनिकमा रवि मिश्रले बनाउनु भएको कार्टुन लिएका छौं। व्यङ्ग्य गर्न खोजिएको छ अहिलेको सरकार र प्रधानमन्त्री। सुनसरी लगायतका विभिन्न क्षेत्रमा केही अप्रिय घटनाहरू हुन गइराखेको र त्यसलाई रोक्नको लागि सरोकारवाला निकायको भूमिका महत्वपूर्ण भएको बेलामा सरकार र प्रधानमन्त्रीको सक्रियता नपुगेको तर्फ व्यङ्ग्य गर्न खोजिएको छ। त्यसबारेमा विभिन्न बहस पनि भइराखेका छन्। प्रमुख प्रतिपक्षी दलले यो साम्प्रदायिक सद्भाव कायमका लागि सहयोग गर्ने पनि बताउँदै आएका छन्। त्यो सहयोग गर्ने विषयलाई कतिपय मन्त्री र सरकारले अनर्थ लगाएको बारेमा पनि टीका टिप्पणी भइराखेको छ। यहाँ प्रधानमन्त्री बालेन्द्र शाह जस्ता देखिने व्यक्ति एउटा बन्द कोठामा बसिराखेको देखाइएको छ र ढोका पूरै बन्द गरिएको छ र प्रधानमन्त्री जस्ता देखिने व्यक्ति केही भन्दैछन्। माथि यस्तो लेखेको छ, म ढोकै खोल्दै त खोल्दिन, विपक्षी भएर सरकारलाई सहयोग गर्ने।
1: हस्त प्राविधिक साथी रवि धितालाई धन्यवाद। अहिलेलाई लीलप्रकाश चन्द्र सन्तोष गन्धर्व विदा भयो। तपाईँको आजको दिन शुभ होस्। नमस्कार।

0: एलम्बु एफएम 89.6 मेगाहर्ज।
1: अब तपाईँ सुन्दै हुनुहुन्छ कार्यक्रम मुक्तिको मार्ग। न्यानो अभिवादन मेरा आदरणीय दाजुभाइ तथा दिदीबहिनीहरूलाई। आज हामी दुई भाइ फेरि पनि हजुरको माझमा पूर्ण उपस्थित भइसकेका छौं र हामी आशा गर्दछौ तपाईँहरू सबैजना एकदमै आराम अनि कुशल हुनुहुन्छ र आजको अध्ययनको निम्ति पनि एकदमै तयारी अवस्थामा आफ्नो हृदयलाई पूर्ण रूपले तयारी गरिकन आउनु भएको छ भनेर। र हामी यस कार्यक्रमबाट हरेक दिन र हरेक समय नयाँ कुराहरू सिक्दैछौ र हाम्रो व्यवहारिकतामा हामी लागू गर्दैछौ भन्ने म आशा राख्दै आजको हाम्रो यो कार्यक्रमलाई हामी शुरू गरौं। दाई, अघिल्लो अध्ययनमा हामीले भजन संग्रह 8 चाहिँ परमेश्वरको महानता, उहाँको सृष्टि र मानिसप्रतिको प्रेम बारे चाहिँ हामीले सिक्यौं र आजको अध्ययनमा चाहिँ हामी यी भजन संग्रहको खण्डहरूबाट चाहिँ हामीले के कुराहरू सिक्नेछौ
2: भाइ? आज हामी भजन संग्रह 9, 10 र 11 हामीले परमेश्वरको न्याय, उहाँको सुरक्षा र कठिन परिस्थितिमा पनि उहाँमाथि भरोसा राख्नुपर्ने सत्यतालाई देख्नेछौ। जब संसारमा अन्याय, दुःख र दुष्टताको वृद्धि हुन्छ तब पनि परमेश्वरले आफ्ना जनहरूलाई बिर्सनुहुन्न भन्ने कुरा यी भजनहरूले हामीलाई आजको दिनमा सिकाउनेछन्।
1: भनेपछि दाई, यी भजनहरूले हामीलाई के कुराहरूको बारेमा चाहिँ सिकाउनेछ त र यसबाट हामीले के कुराहरूको बारेमा चाहिँ आफ्नो जीवनमा चाहिँ लागू गर्न सक्छौ
2: भाइ? यो भजन 9-11 हामीले दाऊदले परमेश्वरको प्रशंसा गर्दै उहाँ न्यायी न्यायाधीश हुनुहुन्छ भनेर घोषणा गरेको, दुष्टहरूको घमण्ड र अत्याचार देखेर परमेश्वरलाई पुकार गरेका र दाऊदले भन्दछन् म परमप्रभुमा भरोसा राख्छु भन्ने घोषणा गरेको कुरालाई यो अध्ययनको यात्रामा हामीले देख्नेछौ।
1: अनि दाई, यी कुराहरू सुन्दै गर्दा मेरो मनमा एउटा प्रश्न आयो। आज पनि धेरै मानिसहरू अन्याय, दुःख र विभिन्न समस्याहरूबाट चाहिँ गइरहेका हुन्छन्। यस्तो अवस्थामा यी भजन संग्रहका खण्डहरूबाट चाहिँ हामीले ठूलो आशा पाउन सक्ने रहेछौ जस्तो मलाई लाग्यो।
2: हो भाइ, यी भजनहरूले हामीलाई परिस्थितिलाई होइन परमेश्वरलाई हेर्न सिकाउँछन्। मानिस कमजोर हुन सक्छ तर परमेश्वर सधैँ न्यायी, विश्वासयोग्य र शक्तिशाली हुनुहुन्छ। यो कुरालाई विचार गर्दै आउनुहोस् हाम्रो यो मुक्तिको मार्ग अध्ययनको यात्रालाई शुरू गरौं।
3: मित्र, आज पनि तपाईँ सबैलाई प्रभु येशु ख्रिष्टको मधुर नाममा यस बाइबल अध्ययन कार्यक्रममा हार्दिक स्वागत छ। मित्र, आज हामी परमेश्वरको वचन अध्ययन भजन संग्रह 9-11 देख्न गइरहेका छौ। सबभन्दा पहिले हामी देख्नेछौ 9। यसको मुख्य विषयको रूपमा देख्छौ शैतानको मानिस। हामी पहिला दुई मसीह सम्बन्धको भजन मेसाइनिक साम जुन 2-8 हो, यो बीच माथि जाने सिढीमा चढ़िरहेका थियौं। भजन 8 टुप्पो यानि गजुर थियो र अहिले हामी अर्कोपट्टि चुचुरोबाट ओर्लन शुरू गरिरहेका छौ। उत्तराई 7 हुनेछ जसले अगमबाड़ी कथा बताउनेछ अनि अन्तिम समयमा बाँकी रहेका यहुदी भक्त जनहरूको कष्टको झलक साथै पापको मानिसको झलक देख्नेछौ जो ख्रिस्ट विरोधी हो र पृथ्वीमा प्रकट हुन बाँकी नै छ। भजन 9-10 परस्पर अति नै निकटतामा सम्बन्धित छन्। त्यहाँ निश्चित वर्णक्रम बनावट छ जुन हाम्रो अनुवादमा देखिँदैन तर त्यो मूल लेखमा देख्न सकिन्छ, जुनको परिणामस्वरूप तपाईँले पत्ता लगाउनुहुनेछ कि सेप्टुजुएन्ट र भल्गेटले यी दुई भजनहरूलाई एक साथमा राख्छन् र तिनीहरूलाई एक अध्यायको रूपमा विचार गर्दछ। कुरा जेसुकै होस्, यो भजन यो नोटको उल्लेख गर्दै आरम्भ हुन्छ। भजन संग्रह 9:1-2 भनिएको छ, मेरा पूरा हृदयले म परमप्रभुमा धन्यवाद चढाउनेछु, तपाईँका सबै आश्चर्य कामहरूको वर्णन म गर्नेछु, तपाईँमा म रमाउनेछु र आनन्दित हुनेछु, हे सर्वोच्च तपाईँको नाउँमा म स्तुति गाउनेछु। यो भजन 9:7 जस्तै स्तुतिसँग आरम्भ हुन्छ। सात अध्यायमा जस्तै नौ अध्यायमा स्तुति प्रशंसा आउन गइरहेको विजयको प्रत्याशामा छ, जुन भजन आठ अध्यायमा अति नै सुन्दर गरी अगमबाड़ी गरिएको छ। अर्थात जब सबै कुरा स्वर्गीय दूतहरूभन्दा केही मात्र कम बनाइनु भयो, उहाँको पाउमुनि राखिनेछ। भजन नौ अध्याय त्यो आउने विजयको प्रत्याशाको स्तुति हो। वास्तवमा भन्नु नै पर्ने हो भने यो नौ अध्यायको पहिलो खण्ड जब परमेश्वरको पुत्रले शान्तिमा र धार्मिकतामा सिंहासनको प्राप्त गर्नुहुनेछ, त्यस बेला पृथ्वीको अवस्था कस्तो हुनेछ, सो कुराको बारेमा अगमबाड़ी पूर्वसूचित हो। भावी छुटकाराको दृश्यमा हामीसँग यो महान स्तुतिको गीत छ, जुनमा सबै पृथ्वीका मानिसहरू त्यस दिनमा संलग्न हुनेछन्। हामीसँग यसको तस्विर प्रकाशको पुस्तकमा छ, जब इसरायल राष्ट्रबाट त्यो ठूलो झुण्ड चर्च र 24 धर्मगुरू प्रभुलाई चढ़ाएको महान स्तुति प्रशंसामा संलग्न हुनेछन्। आगे पद तीन र चारमा भनिएको छ, जब मेरा शत्रुहरूले पीठ फर्काउँछन् तब तिनीहरू तपाईँका सामने ठक्कर खाएर नष्ट हुन्छन्, किनभने तपाईले मेरा न्याय र मामिला कायम गरिदिनु भएको छ, धर्मपूर्वक इन्साफ गरेर तपाई सिंहासनमा विराजमान हुनुहुन्छ। अमित्र, एकपल्ट हामी राज्यको समयमा सर्दछौ, जुन आठ अध्यायमा उल्लेख गरिएको छ, जब सबै थोकहरू उहाँको पौदान मुनि अधीन मुनि ल्याइनेछ। मार्टिन लुथरले भनेथे, परमेश्वरमा एकजना नै बहुमत हो, उनी परमेश्वर आफ्नो पट्टी यानी पक्षमा हुनुहुन्छ भन्ने कुरामा त्यति धेरै ख्याल राख्दैनन्, किनकि उसले यो निश्चय स्पष्ट बनाइरहेका थिए, उनी नै परमेश्वरका पट्टी छन् यानी परमेश्वरको पक्षमा छन्, परमेश्वरसँग छन्। दाउदको निम्ति महत्वपूर्ण कुरा थियो कि उसको कारण सही थियो। मित्र, म यो स्पष्ट पार्न चाहन्छु कि हामी परमेश्वर पट्टी यानी परमेश्वरको पक्षमा छौं। अहिले उसले आउने दण्डको बारेमा बताउँछन्। पाँच पदमा, तपाईले अन्य जातिहरूलाई हप्काउनु भएको छ, तपाईले दुष्टहरूलाई नष्ट पार्नु भएको छ, तपाईले तिनीहरूको नाउँ सदा सर्वदाको निम्ति मेटिदिनु भएको छ, तपाईले अन्य जातिहरूलाई हप्काउनु भएको छ। यसको उक्तम अनुवाद हो, तपाईले राष्ट्रहरूलाई हप्काउनु भएको छ। ओ, यो कस्तो भजन यहाँ छ। अनि छ पदमा भनिएको छ, शत्रुहरूको दिन पुगेको छ, तिनीहरू सदाको निम्ति उजाड़ भएका छन्, र ती शहरहरू जो तपाईले भताभुङ्ग पारदिनु भएको छ, तिनको नाउँ निशानै हराएको छ। मित्र, यो आइरहेको दण्डको कठोर कड़ा घोषणा हो। प्रश्न खड़ा हुन्छ, आज के त्यहाँ दण्ड यानी इन्साफको बारेमा कुनै काफी प्रचार सन्देश छ? म यो भन्न सक्छु कि त्यहाँ केही खास प्रकारको इन्साफको बारेमा काफी प्रचार र सन्देश दिने काम भइरहेको छ, तर नर्कको दण्डको विषयको सन्देशहरू अति नै कम प्रचार गरिन्दछ। आज धेरै जसो सन्देशहरू चाहिँ सान्त्वना दिने खालका सन्देशहरू मात्र हुन्छन्। यस्ता सन्देशहरूको पनि आज यो चापको प्रेसरको समयमा मानव हृदयलाई आवश्यक छ, तर उही समयमा उति नै मानव हृदयलाई यो कुरा थाहा पाउन आवश्यक छ कि परमेश्वर दण्डको परमेश्वर पनि हुनुहुन्छ। उहाँले शरीरको कुनै पनि पापको घृणा गर्नुहुन्छ र पापको प्रतिफल झन खराब हुन्छ र त्यसको निन्दा गर्नुहुन्छ। त्यसकारण इन्साफको सन्देश दिन पनि अति नै आवश्यक छ, ताकि हामी पहिले नै यसको गम्भीरताको बारेमा थाहा पाउन सकौं र आफ्नो दिन प्रति दिनको जीवनमा होशियार हुन सकौं। भजनकारले यो स्पष्ट पार्दछन् कि इसरायलका सबै शत्रुहरूमाथि विजय गरिनुपर्नेछ। यो उहाँको साइडमा तर्फमा हुने ती बाँकी भक्तजनहरूको लागि परमेश्वरको विजय हो। म सोच्दछु यहाँ हामीसँग मिश्रमा भएको घटना यानी त्यहाँ पहिलो जन्मेको जेठो छोरोको मृत्यु छ। यसले हामीलाई त्यस स्थानतिर ल्याउँदछ जब एन्टी सेमिटिजम यहुदी विरोध अभियानको जन्मेको थियो। त्यो मिश्रको मुलुकमा आरम्भ भएको थियो। त्यस मुलुकमा नयाँ राजा फिरौनले परमेश्वरका सन्तान इसरायलहरूलाई दास बनाए र उसले सम्पूर्ण ती यहुदी जातिहरूलाई जराबाट नै खत्तम गर्न कोशिश गरे, जुनले उद्धारमा परमेश्वरको उद्देश्यको र अनुग्रहको निराश गर्ने थियो, पराजय गर्ने थियो। त्यस समयदेखि राष्ट्रहरू इसरायलका शत्रुहरू भएका छन्। तिनीहरूमा छुटकाराको दिन नाउँजेलसम्म तिनीहरूले निरन्तर इसरायललाई घृणा गर्नेछन्। मित्र, यस वर्तमान समयमा त्यहाँ यहुदीहरूप्रति घृणाको भावना र आत्मा रहेको छ। यो अर्को अनुच्छेदमा राज्य र धार्मिकताको सिंहासन स्थापन गरिन्दछ। यहाँ 7 र 8 पदमा भनिएको छ, तर परमप्रभुता सदाको निम्ति राजा भएर विराजमान हुनुहुन्छ। उहाँले इन्साफको निम्ति आफ्नो सिंहासन तयार पार्नुभएको छ र उहाँले धार्मिकता साथ संसारको इन्साफ गर्नुहुनेछ। उहाँले जाति जातिको बिना पक्षवाद इन्साफ गर्नुहुनेछ। उहाँले धार्मिकता साथ संसारको इन्साफ गर्नुहुनेछ। यो चाहिँ महत्वपूर्ण हो। आजका न्यायकर्ताहरूले जस्तो होइन जसले सहीलाई गल्ती र गल्तीलाई सही बनाउँछन्। मित्र, त्यस उहाँको राज्य शासनको बेला हरेकले निष्पक्ष इन्साफ र न्याय पाउनेछन्। त्यस बेला धनी गरीब सबैको निम्ति इन्साफ न्याय समान हुनेछ। खालि पैसा हुनेवालाको मात्र न्याय र इन्साफ हुँदैन भनिएको छ, र उहाँले धार्मिकता साथ संसारको इन्साफ गर्नुहुनेछ। उहाँले जाति जातिको बिना पक्षवाद इन्साफ गर्नुहुनेछ। त्यसपछि निम्न पदहरूमा 9 देखि 12 पदमा हामीसँग ख्रिस्टले आफ्नो राज्यको स्थापना गर्न आउनुभन्दा पहिलेका शर्तहरूको अवस्थाहरूको तस्विर छ। 13 पदमा भनिएको छ, हे परमप्रभु, म माथि कृपा गर्नुहोस्, मलाई घृणा गर्नेहरूबाट मैले भोग्नु परेको कष्ट हेर्नुहोस्, तपाईँ जसले मलाई मृत्युको ढोकाबाट उठाउनुहुन्छ। यहाँ भनिएको छ, हे परमप्रभु, म माथि अनुग्रह गर्नुहोस्, मलाई तपाईँको बारेमा थाहा छैन, तर मलाई परमेश्वरबाट कृपाको आवश्यक छ। तपाईँले यो प्रश्न गर्नुहोला, जबकि मैले भनेथे जब उहाँ आउनुहुनेछ त्यहाँ उचित न्याय इन्साफ हुनेछ, तर न्याय इन्साफ पहिले नै प्रभु येशु ख्रिष्टको व्यक्तिमा स्थापित गरिसकिएको छ। जब उहाँले हाम्रा पापहरू क्रूसमा भोग्नुभयो र उहाँ हाम्रो निम्ति धार्मिकता बनाइनुभयो। आज मलाई आवश्यक कुरा नै कृपा हो, र कृपा येशु ख्रिष्टको व्यक्तिमा हामी कहाँ फैलाइएको छ। अनि 14 पदमा भनिएको छ, र तपाईँको सबै प्रशंसा सियोनकी छोरीका ढोकाहरूमा म देखाउन सकौं, तपाईँले दिनुभएको उद्धारमा म रमाउनेछु। मित्र, हामी हरेक विश्वासीहरूले परमेश्वरमा आनन्द हर्ष गर्न आवश्यक छ। अनि 15 पदमा भनिएको छ, अन्य जातिहरू आफूले खनेका खाडलमा आफै जाकिएका छन्, तिनीहरूले लुकाएर राखेका जालमा तिनीहरूकै खुट्टा जेलिएका छन्। अन्य जातिहरूको उक्तम अनुवाद हो राष्ट्रहरू। राष्ट्रहरू आफूले खनेका खाडलमा आफै जाकिएका छन्। आज विश्वका राष्ट्रहरूमा हेर्नुहोस्, अरू त के विश्वको महान राष्ट्रहरू आफैले खनेका खाडलमा जाकिएका छन्। यो वर्तमान घड़ीमा यो विश्वको अवस्था हो। अनि 16 पदमा भनिएको छ, परमप्रभुले आफैलाई प्रकट गर्नुभएको छ, उहाँले इन्साफ गर्नुभएको छ, दुष्ट चाहिँ आफ्नै हातको काममा फसेको छ। मित्र, यो महान पद हो। अनि 17 पदमा भनिएको छ, दुष्ट चाहिँ पातालमै फर्केर जानेछ, परमेश्वरलाई बिर्सने सबै जातिहरू पनि। आकाशमा चित्कार यसरी बाहिर आउँछ, दुष्ट चाहिँ पातालमै फर्केर जानेछ, परमेश्वरलाई बिर्सने सबै जातिहरू पनि। पाताल चाहिँ सियोल हो, यानि अधलोक। अनि 18 पदमा भनिएको छ, किनकि उहाँले दरिद्रहरूलाई सदैभरि बिर्सन हुने छैन, नम्रहरूको आशा सदाको निम्ति नष्ट हुने छैन। ओ, यो हामी धेरै दरिद्रहरूको निम्ति कस्तो सान्त्वनाको कुरा छ। 19 पदमा भनिएको छ, हे परमप्रभु, उठ्नुहोस्, मानिस विजय हुन नपाओस्, अन्य जातिहरूको इन्साफ तपाईँको सामने होस्। यहाँ पनि उल्लेखित अन्य जातिको उक्तम अनुवाद हो राष्ट्रहरू। मित्र, राष्ट्रहरू हाम्रा प्रभुको भनाइ अनुसार इन्साफ गरिन बाँकी नै छ। मत्ती 25:32 पदमा भन्नुहुन्छ, जसरी गोठालाले भेडालाई बाख्राबाट छुटाउँछ, उसरी नै उसले तिनीहरू एकलाई अर्कोबाट छुटाउनेछ। अनि 20 पदमा भनिएको छ, हे परमप्रभु, तिनीहरूलाई डरमा राख्नुहोस्, हामी मानिस मात्र हौं भन्ने अन्य जातिहरूले याद पाउन्। त्यहाँ आज कोही कोही छन् जो विचार गर्दछन् कि परमेश्वरको स्थानमा तिनीहरू परिचालन भइरहेका छन्। यो कुराको याद राखौं कि यो भजन मुद्वलेन रागमा गाउने गीत हो। मुद्वलेनको अर्थ हो पुत्रको लागि मृत्यु। यदि तपाईँ विचार गर्नुहुन्छ कि पुत्र चाहिँ गोल्यात वा फिरुन हो, ती दुवै ख्रिस्ट विरोधीको साना तस्विरहरू हुन् जो आउन बाँकी छ। त्यो शैतानको मानिस हुनेछ। उसले आफैलाई परमेश्वरको स्थानमा राख्नेछ अनि परमेश्वरले आखिरीमा त्यसलाई गिराउनुहुनेछ, खतम पार्नुहुनेछ। अहिले हामी भजन 10 अध्यायतिर बढ़ौं। यहाँ हामी अझै शैतानको मानिस, पृथ्वीको मानिसको देख्नेछौ। अहिले त्यस दुष्टको कसरी वर्णन गरिएको छ त्यसको ध्यान दिनुहोस्। भजन संग्रह 10 अध्याय 1-3 भनिएको छ, हे परमप्रभु, तपाई किन टाढा उभिनुहुन्छ? दुःखको बेलामा तपाई आफै किन लुक्नुहुन्छ? दुष्टहरूको घमण्डमा दुःख पाएकाहरूलाई ज्यादै खेदो हुन्छ। तिनीहरूले रचेका युक्तिहरूमा तिनीहरू आफै फस्छन्, किनभने दुष्टले आफ्नो हृदयको इच्छा अनुसार अहंकार गर्छ र लोभीले चाहिँ परमप्रभुलाई त्याग गर्छ, उहाँलाई हियाउँछ। मित्र, यिनै दुई कुरा हुन् जुन यी पदहरूमा उल्लेखित छन्, दुष्टको चरित्र चित्रण गर्दछ, घमण्ड र अहंकार। तपाईँ थाहा पाउन चाहनुहुन्छ कि दुष्ट को हुन् जब तपाईँ संसारमा हेर्नुहुन्छ? तिनीहरू ती व्यक्तिहरू हुन् जो घमण्डले भरिएका छन्, जससँग तिनीहरूको जीवनमा परमेश्वरको कुनै स्थान छैन। साथै तिनीहरू अति नै धेरै अहंकारी हुन्छन्। म तपाईँको बारेमा जान्दिन, तर म राजनीतिज्ञ र विश्व लिडर नेताहरूद्वारा प्रभावित छुइन जो सधैँ संसारको समस्याको समाधान गर्न सक्छौ भनी घमण्ड गर्छन्, अहंकार गर्छन्। तिनीहरू ठूला ठूला काम गर्नेछु भनी अहंकार गर्दछन्, तर व्यावहारिक रूपमा तिनीहरू ठूला ठूला भाषण गरेको कुनै पनि काम गर्दैन। ओ, हामीसँग यहाँ दुष्टको वा त्यस दुष्टहरूको अर्थात ख्रिष्ट विरोधीको कस्तो तस्विर छ जो झुट्टा मसी हुनेछ, उसलाई यस अध्यायमा परिचय गरिएको छ। घमण्डले त्यसको परिचय दिन्छ। 4 पदमा भनिएको छ, दुष्टले आफ्नो मुखको घमण्डमा भन्छ, उहाँले केही लेखा राख्नुहुन्न, परमेश्वर हुँदै हुनुहुन्न भन्ने त्यसको सबै विचार छन्। अमित्र, ख्रिस्ट विरोधी नास्तिक हुनेछ। दाउदको समयदेखि नास्तिकहरू विश्वको इतिहासमा पहिलोपल्ट देखा पर्न आरम्भ गरेको देख्छौ। आरम्भमा शुरूमा कुनै नास्तिकहरू थिएनन्, किनभने तिनीहरू प्रकाशको बिहानको मस्तुलको अति नै निकटमा थिए। त्यसो त नूहले त्यस मानिसलाई जान्दथे जसले आदमलाई जान्दथे। जब तपाईँ सृष्टिको समयको त्यति नजिक हुनुहुन्छ भने तपाईँ परमेश्वरको अस्तित्वको इन्कार गर्न प्रवृत्त हुनुहुन्न। जब 10 आज्ञाहरू दिएको थियो, नास्तिकवादको विरूद्धमा कुनै आज्ञा थिएन, तर त्यहाँ 2 आज्ञा चाहिँ अनेक देवी देवतामा आस्थावादको विरूद्धमा दिएको छ, अर्थात धेरै देवी देवताको पूजा आराधनाको विरूद्धको आज्ञा छ। पहिलो आज्ञा हो, मेरो सामने तैले अरू कुनै देवता देवीहरू नमान्नु। अनि दोस्रो आज्ञा हो, तैले आफ्नो निम्ति खोपेर कुनै किसिमको मूर्ति नबनाउनु। माथि आकाश अथवा तल पृथ्वी र पृथ्वी मुनि पानीमा भएको कुनै आकारको प्रतिमूर्ति नबनाउनु। यो हामी प्रस्थान 20 अध्याय 3-4 पदमा पाउँछौ। हामीत्र, अनेक देवताहरूमा आस्थाको विरूद्ध 2 आज्ञाहरू छन्। नास्तिकवादको विरूद्धमा एउटा पनि आज्ञा छैन, किनभने त्यस बेला त्यहाँ नास्तिकहरू थिएनन्, तर दाउदले नास्तिकवाद धेरैपल्ट उल्लेख गर्छन्। आखिरी दिनहरूमा ख्रिस्ट विरोधी एन्टी ख्राइस्ट नास्तिकवादद्वारा चरित्र चित्रण गरिनेछ जो घमण्ड र अहंकारले भरिएको हुन्छ। अनि आगे पद 5 र 6 भनिएको छ, उहाँको मार्ग सधैँ दृढ रहन्छ, तपाईँको न्यायको वचन यति उच्च छ कि त्यसमा त्यसको विचार नै पुग्दैन, त्यसका विरोधीहरूलाई चाहिँ त्यसले नाक च्याप्याउँछ। म डग्ने छैन, पुस्तौंसम्म म दुःखमा पर्ने छैन भनी त्यसले आफ्नो मनमा भन्छ। मित्र, यसले पनि आज हाम्रा दिनहरूमा मानिसको चरित्र चित्रण गर्दछ। उसले त्यस ख्रिस्ट विरोधी जस्तै आत्मनिर्भरताको, प्रतिभाको, सम्पन्नताको घमण्ड गर्दछ। उसले महसुस गर्दछ कि उसलाई परमेश्वरको आवश्यक छैन। अहिले अर्को कुरा नोट गर्नुहोस् जुनले ख्रिस्ट विरोधीको चरित्र चित्रण गर्दछ। 13 पदमा भनिएको छ, 10 अध्यायको 13 पदमा, दुष्टले किन परमेश्वरलाई घृणा गर्छ र त्यसको मनमा भन्छ, तपाईँ लेखा राख्नुहुन्न? उसले खालि परमेश्वरमा मात्र विश्वास गर्दैन, तर उसले उहाँलाई घृणा पनि गर्दछ। कसैलाई घृणा गर्नु असंगत हो जो अस्तित्वमा छँदै छैन, होइन र? त्यसकारण त्यहाँ कसैप्रति कुनै घृणा कटुता छ भने त्यसको अस्तित्व छ, मतलब परमेश्वरको अस्तित्व छ, त्यसकारण नै त्यसले घृणा गर्छ। किनकि अस्तित्व नभएको वा कुनै चीज हुँदै नभएको कुराको घृणा हुँदैन, किनकि त्यो कहिले कहीँ पनि छँदै छैन, त्यसको कुनै अस्तित्व छँदै छैन। जब त्यसले भन्छ तपाईँ लेख राख्नुहुन्न, उसले भनिरहेको छ त्यहाँ कुनै दण्ड इन्साफ छैन। आज हाम्रा समकालीन सभ्यतामा हजारौं मानिसहरू भनिरहेका छन् परमेश्वर छँदै छैन, वा यदि उहाँको अस्तित्व भए तापनि उहाँ तिनीहरूबाट अति नै धेरै टाढाको दूरीमा हुनुहुन्छ र मानव जातिको जुनसुकै मामलाको कुनै हस्तक्षेप गर्नुहुन्न, र तिनीहरू यो कुरामा आत्मविश्वासमा छन् कि त्यहाँ कुनै दण्ड इन्साफ हुने छैन। तर यो कस्तो भूल! मित्र, हामी यो कुराको गल्तीमा नहौं कि उहाँले हाम्रा जीवनको कुनै पनि मामलाको लेखा राख्नुहुन्न, किनकि बाइबल यो स्पष्ट गर्दछ कि उहाँ लेखा राख्ने परमेश्वर हुनुहुन्छ। उहाँले आफ्नो चरित्रको बदल्नु भएको छैन र बदल्नुहुने छैन पनि। उहाँ हिज आज सधैँभरि उही एकै परमेश्वर हुनुहुन्छ। आगे पद 16-18 अठारमा हामी देख्छौ, परमप्रभु सदा सर्वदाको निम्ति राजा हुनुहुन्छ, अन्य जातिहरू उहाँको देशबाट नष्ट हुन्छन्। हे परमप्रभु, तपाईँले नम्रहरूको इच्छा सुन्नुभएको छ, तपाईँले तिनीहरूको हृदयलाई सुदृढ पार्नुहुनेछ। पृथ्वीका मानिस अबदेखि डरलाग्दो नहोस् औ बाबु नभएका र थिचोमिचोमा परेकाहरूको इन्साफ होस् भनेर तपाईँले आफ्नो कान सुन्ने तुल्याउनुहुनेछ। पृथ्वीको मानिस चाहिँ ख्रिष्ट विरोधी हो। मित्र, यिनीहरू अति नै महत्वपूर्ण र उल्लेखनीय भजन हुन् किनभने तिनीहरूले धेरै सत्यताको विस्तार गर्दछ जुन हामी ऐतिहासिक रूपमा र अगमबाड़ी रूपमा परमेश्वरको वचनमा अन्य खण्डहरूमा पाउँदछौं। यसपछि 11 अध्यायतिर बढ़ौं। यहाँ हामी मुख्य विषयको रूपमा देख्छौं धर्मीको जाँच। यो अद्भुत दाउदको सानो भजन हो। हामीलाई भनिएको छैन कि कुन परिस्थितिमा यो भजन लेखिएको थियो, तर निश्चय नै यो भजन दाउदको जीवनमा कष्टहरू र सतावटबाट बाहिर आए थियो। भजन संग्रह 11:1 भनिएको छ, परमप्रभु मानै म शरण लिन्छु, तिमीहरूले मेरो प्राणलाई कसरी भन्न सक्छौ, चरा झैं आफ्नो डाँडामा उडेर जा। मित्र, यो नै सल्लाह आज मनोवैज्ञानिकहरू तपाईँलाई दिनेछन्। तिनीहरूले तपाईँलाई भनेछन् कि तपाईँलाई आवश्यक कुरा नै तपाईँको समस्याहरूबाट भाग्नु हो, कहीँ कतै जानु हो, तपाईँलाई आवश्यक कुरा नै आराम हो। आफ्नो वर्तमान परिस्थितिहरूबाट टाढा जाऊ, भाग चराई जस्तै आफ्नो डाँडामा पहाड़मा उडेर जान्छ। मित्र, यसबाट टाढा भागिजाने कुराले कुनै कुराको समस्याको समाधान गर्दैन। चाहे तपाईँ कुनै जग्गामा नै किन नजानुहोस्, तपाईँले आफैले स्वयंलाई पनि लिएर जानुपर्छ। जानुहुन्छ तब कहिले पनि आफै स्वयंबाट टाढा भाग्न सक्नुहुन्न। मानिसहरूले दाउदलाई भने चरा झैं आफ्नो डाँडामा यानि पहाड़मा उडेर जा, तर त्यो उसको समस्याहरूको समाधानको बाटो थिएन। मित्र, हाम्रो मेसिनले गर्ने र चल्ने समयमा र अति नै पटै लाग्ने सभ्यतामा 10 घण्टा गाड़ीमा बस्नु पनि अति नै पटै लाग्दो हुन्छ, अनि हवाई जहाजमा उड्नु चाहिँ अद्भुत अनुभव हो। तर तपाईँ पूरा आफ्नो देशको र पूरा विश्वभरि घुमिसकेपछि हवाई जहाजमा उड्ने कुरा पटै लाग्दो हुन्छ। तपाईँ माथि हावामा हुनुहुन्छ जहाँ देख्न र गर्नलाई त्यहाँ त्यति धेरै कुरा केही हुँदैन। वास्तवमा म सोच्दछु कि कुनै व्यक्तिको निम्ति व्यस्त जीवनबाट, शहरको होहल्लाबाट र ट्राफिक जाम भीड़भाड़बाट निस्केर आराम गर्न, मन बहलाउन, मनलाई स्वतन्त्र गर्न सुन्दर जग्गामा जाने काम असल हो। तर तपाईँ आफ्नो समस्याहरूबाट वा तपाईँले सामना गर्नुपर्ने केही परिस्थितिबाट टाढा भाग्न कोशिश गरिरहनु भएको छ भने त्यो असल ठिक सल्लाह होइन। तपाईँ डरको कारण भाग्नु हुँदैन। ती मानिसहरू जो दाउदलाई आफ्नो देशबाट भागिजानलाई सल्लाह दिइरहेका थिए, तिनीहरू दाउदको जीवनको जोखिममा डराएका थिए, किनभने दाउदको आफ्नै छोरा अफसालोम उसलाई मार्न कोशिश गरिरहेका थिए। अनि आगे पद्धतिमा भनिएको छ, किनभने हेर, दुष्टहरूले धनुमा ताँदो चढ़ाउँछन्, सोझो हृदय भएकाहरूलाई अन्ध्यारोमा हानो भनेर तिनीहरूले आफ्नो काँड तयार पार्दछन्। अफसालोमको पछि लाग्नेहरूले यदि तिनीहरूले मौका पाएको भएदेखि दाउदलाई मान चाहिरहेका थिए, अरू त के, अफसालोम पनि आफ्नो पितालाई मान चाहिरहेको थियो ताकि पूर्ण रूपमा र स्वतन्त्र रूपमा पूरा राज्यको बिना डर बिना टेन्सन राज्य गर्न सकुन्। दाउद यरूसलेमबाट भागे। नियम व्यवस्था त्यस बेला पूरा खत्तम भयो, लो भयो। त्यहाँ कति पनि जीवित र सत्य परमेश्वरको आराधना हुँदैन थियो। 3 पदमा भनिएको छ, यदि जगहरू नै नष्ट हुन्छन् भने धर्मात्माहरूले के गर्न सक्छन् र? मित्र, यो आज पनि अझै सोध्नलाई असल प्रश्न हो। आज परमेश्वरको वचनको अधिकारको हरेक पलमा चुनौती दिइदछ। समस्या हो, धर्मात्माले के गर्न सक्छ र? म तपाईँलाई भन्नेछु कि तिनीहरूले के गर्न सक्नेछन्। भजनकारको कुरालाई सुन्नुहोस्, चार पदमा, परमप्रभु आफ्नै पवित्र मन्दिरमा हुनुहुन्छ, परमप्रभुको सिंहासनमा सिंहासन स्वर्गीयमा छ, मानिसका सन्तानलाई उहाँले हेर्नुहुन्छ, मानिसहरूको परीक्षा उहाँ न्यालेर गर्नुहुन्छ। आज परमेश्वरले हामीलाई हेरिरहनु भएको छ, उहाँले हामीलाई जाँच गरिरहनु भएको छ, अनि हामीले शरण लिने फर्किने स्थानै उहाँ कहाँ हो। जब हामी मुनिबाट जगहरू लगिन्दछ वा नष्ट गरिन्दछ, धर्मीहरू तासिनलाई परमेश्वर हुनुहुन्छ। अब्राहम त्यस स्थानमा पुगे जब यसले यो भन्छ, अब्राहमले परमेश्वरमा विश्वास गरे। यसको अर्थ यो हो, अब्राहमले आफ्नो अंगालो परमेश्वरको गलाको वरिपरि लगाए र त्यहाँ नै टाँसिरहे। उसले परमेश्वरमा विश्वास गरे, अनि यिनै दिनहरूमा हामी परमेश्वरमा विश्वास गर्न सक्छौ र उहाँमा अंगालो हालेर टाँसिरहन सक्छौ। आगे पद पाँचमा भनिएको छ, परमप्रभुले धर्मात्माको परीक्षा गर्नुहुन्छ तर दुष्ट र अत्याचार निको मान्यलाई उहाँको आत्माले घृणा गर्छ। परमेश्वरले धर्मात्माको परीक्षा गर्नुहुन्छ। परमेश्वर जान्नुहुन्छ कि उहाँका सन्तानहरू को हुन् र उहाँ आफ्ना सन्तानहरूलाई परीक्षा गर्नुहुन्छ। उहाँले मलाई परीक्षा गर्नुहुन्छ र हुनसक्छ उहाँले तपाईँलाई परीक्षा गरिरहनु भएको छ। अनि यसको मतलब यो होइन कि उहाँले हामीलाई घृणा गर्नुहुन्छ। उहाँले हामीलाई हाम्रो असल भलाइ र उहाँको महिमाको निम्ति परीक्षा गरिरहनु भएको छ र गर्नुहुन्छ। तर दुष्ट र अत्याचार निको मान्यलाई उहाँको आत्माले घृणा गर्छ। मित्र, परमेश्वरले दुष्टहरूलाई घृणा गर्नुहुन्छ जो निरन्तर आफ्नो दुष्टतामा लीन हुन्छन्। मलाई लाग्दैन कि परमेश्वरले शैतानलाई प्रेम गर्नुहुन्छ। परमेश्वर उसलाई घृणा गर्नुहुन्छ, अनि उहाँले ती व्यक्तिहरूलाई पनि घृणा गर्नुहुन्छ जससँग उहाँका फर्किने कुनै इरादा छैन। म तपाईँलाई स्पष्ट भावले भनौं, म यो कथनको मन पराउँदिन जुन हामी सुन्ने गर्छौं, परमेश्वर पापीलाई प्रेम गर्नुहुन्छ तर पापको घृणा गर्नुहुन्छ। परमेश्वरले तपाईंलाई यति धेरै प्रेम गर्नुभयो, उहाँले आफ्नो पुत्रलाई तपाईँको निम्ति मर्न दिनुभयो, तर तपाईँ आफ्नो पापमा निरन्तर जिद्दी भएर टाँसिरहनुहुन्छ भने तपाईँ परमेश्वरको शत्रु हुनुहुन्छ, अनि परमेश्वर तपाईँको शत्रु हो। परमेश्वर तपाईँलाई उद्धार दिन चाहनुहुन्छ र उहाँले तपाईँलाई उद्धार पनि गर्नुहुनेछ यदि तपाईँ आफ्नो अपराधलाई त्यागेर उहाँ कहाँ फर्किनुहुन्छ भने। यस स्थानमा नहुँजेलसम्म परमेश्वर तपाईँको प्रेमिलो, अति नै मायालु परमेश्वर हुनुहुन्न। अनि छ पदमा भनिएको छ, दुष्टहरूमाथि उहाँ पासो बर्साउनुहुन्छ, आगो, गन्धक र प्रचण्ड लो तिनीहरूको कचौराका भाग हुनेछन्। आज हाम्रा दिनमा अधर्मका कप भरिरहेको छ र परमेश्वरले यसको भरिन अनुमति दिइरहनु भएको छ। यसलाई बाधा गर्न, अवरोध गर्न, रोक्न केही पनि काम गरिरहनु भएको छैन। दुष्टहरू समृद्ध र सफल भइरहेका छन्। उहाँले धर्मी साथै अधर्मीहरूमाथि वर्षा बर्साउनुहुन्छ। वास्तवमा मलाई यस्तो देखाइ पर्दछ कि तिनीहरूले अरू कुनै भन्दा धेरै वर्षा पाइरहेका छन्। कसले भन्दा? दुष्टहरूले। यो तिनीहरूको दिन हो, मौका हो, यस्तो मलाई देखाइ पर्दछ। यहाँ भनिएको छ, दुष्टहरूमाथि उहाँ पासो बर्साउनुहुन्छ, आगो, गन्धक र प्रचण्ड लो तिनीहरूको कचौराको भाग हुनेछ। सात पदमा भनिएको छ, किनभने परमप्रभु धर्मात्मा हुनुहुन्छ र धार्मिकताको प्रेम गर्नुहुन्छ, उहाँ धर्म कर्म निको मान्नुहुन्छ, सोझाहरूको उहाँको मुहार देख्नेछन्, सोझाहरूले उहाँको मुहार देख्नेछन्। मित्र, परमप्रभु धार्मिकताको प्रेम गर्नुहुन्छ। कष्टको समयमा जब जगहरू तपाईँबाट हटाएको बेला हामीले पृथ्वीबाट स्वर्गमा हेर्नुपर्छ, सोझाहरूले उहाँको मुहार देख्नेछन्। अनि यो कस्तो अद्भुत तस्विर हो। प्रभु हामी हरेकलाई यो वचन अध्ययनद्वारा आशिष दिउन्।
1: आजको अध्ययन पनि सधैँ झै निकै नै धेरै आशिषमय रह्यो र यस अध्ययनले हामीलाई तीनवटा महत्वपूर्ण सत्य चाहिँ सिकाएको छ। परमेश्वर न्यायी हुनुहुन्छ भन्ने कुरा पहिलो, दोस्रो उहाँले आफ्ना जनहरूको पुकार सुन्नुहुन्छ, र तेस्रो भनेको कठिन परिस्थितिमा पनि उहाँमाथि भरोसा राख्न चाहिँ हामीले सिक्नुपर्छ।
2: आहा, कस्तो राम्रो भाइ! भजन संग्रह 9-11 हामीलाई यही सन्देश दिन्छ कि संसार परिवर्तन हुन सक्छ, परिस्थितिहरू कठिन हुन सक्छन्, तर परमेश्वर कहिले परिवर्तन हुनुहुन्न। उहाँ आज पनि आफ्ना जनहरूको सरल स्थान र उद्धारकर्ता हुनुहुन्छ भन्ने कुरा हामीलाई सिकाएको छ।
1: हजुर दाई, र अर्को कुरा, मानिसहरू डर, चिन्ता र अनिश्चितताले भरिएका छन्। परमेश्वरले आफ्नो जनहरूको पुकार सुन्नुहुन्छ, त्यसैले कठिन समयमा पनि हामीले आशा गुमाउनु हुँदैन रहेछ भन्ने कुरा चाहिँ आजको वचनसँग पाठले हामीलाई सिकाएको छ।
2: हो त भाइ, दुष्टता केही समयका लागि सफल देखिए तापनि अन्तत परमेश्वरले न्याय गर्नुहुन्छ। उहाँ पीड़ित र दुखीहरूको आश्रय स्थल हुनुहुन्छ। कहिलेकाहीँ परमेश्वर टाढा हुनुहुन्छ जस्तो लाग्न सक्छ, तर वास्तवमा उहाँ सबै कुरा देखिरहनु भएको हुन्छ। उहाँ अन्तत अन्यायको अन्त गर्नुहुन्छ। चारैतिर समस्या र खतरा हुँदा पनि भाग्ने होइन, परमेश्वरमाथि विश्वास गर्ने निर्णय यस भजनले हामीलाई सिकाउँदछ कि हाम्रो सुरक्षा मानिसमा होइन, परमेश्वरमा छ।
1: आजको अध्ययनलाई भने हामी यही नै अन्त्य गर्दै हजुरको माझबाट विदा लिन चाहन्छौ र हजुरलाई शुभ समयको हामी कामना गर्दछौ र हामी आशा गर्दछौ आजको अध्ययनबाट हामी सबैजना एकदमै धेरै आशिषित भएका छौं र हाम्रो आत्मिक जीवनमा र व्यक्तिगत जीवनमा हामीले प्रशस्त लाभ उठाउन पाएका छौं र आउने आगामी दिनहरूमा फेरि पनि नयाँ अध्ययनको साथ तपाईँहरूसँग भेट्ने बाचा गर्दै आजको अध्ययनबाट हामी विदा लिन चाहन्छौ र तपाईँहरूमध्ये कसैलाई हाम्रो कार्यक्रमबारे केही प्रश्न, जिज्ञासा अथवा प्रार्थना विषयहरू छन् भने पनि हामीलाई सम्पर्क अथवा मिस कल गर्नको निम्ति नहिचकिचाउनुहोस्। हाम्रो सम्पर्क नम्बर 97 0420 97 97 97 97।

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: लौ न लौ लौ चट्याङ पर्न आटो सबैजना यता आउ त यता यो ठुलो रुखको फेदमा बसौ।
2: हुन्न हुन्न चट्याङ पर्दा रुखको फेदमा बस्नु हुँदैन, त्यहाँ त झन् जोखिम हुन्छ।
3: हो र
2: हो नि, चट्याङ पर्दा रुख मुनि र बिजुलीको खम्बा वा अग्लो ठाउँमा बस्नु हुँदैन, सुक्खा ठाउँ र घरभित्र झ्याल ढोका लगाएर बस्नुपर्छ।
3: अनि चट्याङबाट जोगिन अरू के गर्नुपर्छ?
2: चट्याङ पर्दा वा पर्ने सम्भावना हुँदा टेलिभिजन, फ्रिज, कम्प्युटर, वासिङ मेसिन, माइक्रोओभन जस्ता विद्युतीय सामग्रीमा जोडेको तारको स्विच बन्द गर्नुपर्छ। यदि विद्युत बन्द गरिएन भने चट्याङ पर्न सक्ने सम्भावना उच्च रहन्छ।
3: चट्याङ पर्ने जोखिम कुन कुन समयमा बढी हुन्छ त्यो पनि भनिदिनुहोस् न।
2: धेरै जस्तो चट्याङ चैतदेखि जेठ महिनामा र सामान्यतय दिउँसो 3 बजेपछि बढी पर्ने सम्भावना हुनाले यो समयमा सचेत रहनुपर्छ।
4: नेपाल सरकार विज्ञापन बोर्ड।
5: खै जन्म दर्ता दिनुहोस् त।
6: जन्म दर्ता गरेको छैन नि म्याडम।
5: जन्म दर्ता नभए त विद्यालय भर्ना हुँदैन नि।
6: हो र, मलाई त थाहा नै थिएन म्याडम।
5: बाल बालिकालाई विद्यालय भर्ना गर्न, सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न, नागरिकता, राष्ट्रिय परिचय पत्र र राहदानी बनाउन, ब्याङ्कमा खाता खोल्न अनि राज्यबाट उपलब्ध हुने सेवा सुविधा पाउन जन्म दर्ता अनिवार्य हुन्छ।
6: ए, पहिला कसैले भनेनन्?
7: त्यति मात्रै हो र दाई, जन्मेको 35 दिनभित्र स्थायी ठेगाना वा जन्मेको ठाउँको वडा कार्यालयमा जन्म दर्ता गराउनुपर्छ।
4: जन्म र मृत्यु दर्ता परिवारको मुख्य व्यक्ति वा 18 वर्ष उमेर पुगेका घरको सदस्यले वडा कार्यालयमा गराउनुपर्छ।
7: विवाहको सूचना पति र पत्नी दुवैजनाले दिनुपर्छ। सम्बन्ध विच्छेदको सूचना अदालतको निर्णय सहित पति वा पत्नीले दिन सक्छन्।
4: जन्म, मृत्यु, बसाई सराई, विवाह एवं सम्बन्ध विच्छेदका घटना बेलैमा दर्ता गर्नु नागरिकको कर्तव्य हो।
0: नेपाल सरकार विज्ञापन बोर्ड।
8: एलम्बु एफएम 89.6 MHz।
9: प्रेमको कुनै परिधि हुँदैन, प्रेमको कुनै परिधि हुँदैन, हुन्थ्यो त जुनलाई धरतीको धुलोले चिन प्रेम गर्थ्यो, हुन्थ्यो त जुनलाई धरतीको धुलोले चिन प्रेम गर्थ्यो, चिन प्रेम गर्थ्यो। प्रेम पाउनु मात्र होइन, प्रेम पाउनु मात्र होइन, हुन्थ्यो त जुनलाई कसले चाहन्थ्यो, जुनलाई कसले चाहन्थ्यो।

0: यो चाहिँ ओके अबाउट दिस म्युजिक भिडियो. यो चाहिँ तेन्जु इन्जन र म चाहिँ सँगै काम गरेको. हामी टिकटक बनाउँछौँ, घरको छोरा हो यो सब
1: मलाई त उहाँले जतिखेर नि भनिरहेको हुन्छ त यो गर्नु त्यो गर्नु भनेर सो त्यसरी मैले
0: यति धेरै काम
1: गरेँ म त गरिसकेँ.
2: तपाईँहरूलाई
1: कङ्ग्रेचुलेसन.
0: थ्याङ्क यू. हामीले एकदम नयाँ गर्नु लाग्छ जसको लागि म एकदमै त्यसको रिस्क लिन तयार भइरहेको छु. त्यो छ यो म्युजिक भिडियोमा.
3: हाम्रो आशय कुनै क्रसको महिमा गाउने वा फ्यानको मोहलाई प्रोत्साहन दिनु होइन. यो त शान्त निस्वार्थ र बिना स्वार्थको प्रेमलाई मनाउने कुरा हो.

0: இளம்பு பிரேக் டைம்.
1: नमस्ते डाक्टर सर.
2: नमस्ते. बस्नुहोस् न. भन्नुहोस् त के हो?
1: हेर्नुहोस् न डाक्टर साहब, मेरो बच्चा राति राम्रोसँग निदाउन पनि सक्दैन. बेला बेलामा उठ्छ, डराउँछ, टाउको दुख्यो भन्छ. के गर्ने होला?
2: यहाँ उभ्याउनु त, एकचोटि तौल हेरौँ. ओहो, अनि खाना कति हो खान्छ नि?
1: खाना त खान्छ, तर फोन या आइप्याड दिनुपर्छ, नत्र खानै मान्दैन.
2: हेर्नुहोस्, अहिलेको समस्या नै यही हो. बालबालिकालाई फोन या आइप्याड दिएर खाना खुवाउँदा उनीहरूले खानाको स्वाद नै थाहा पाउँदैनन्. यसले उनीहरूको स्वास्थ्यमा दीर्घकालीन असर पुर्याउँछ. विश्व स्वास्थ्य संगठनले त एक वर्षभन्दा मुनिका बालबालिकालाई स्क्रिन देखाउनु हुँदैन भनेको छ. दुईदेखि चार वर्षका बालबालिकालाई दैनिक एक घण्टा भन्दा बढी स्क्रिन देखाउँदा स्वास्थ्यमा असर पुग्छ भनेको छ.
1: ओहो, त्यो त थाहै भएन नि डाक्टर साहब.
2: स्क्रिनकै कारण उसलाई निन्द्रा नलाग्ने, डर लाग्ने, तौल बढ्ने भएको. टाउको दुख्ने कारण पनि यही नै हो. यसले पछि माइग्रेन हुने जोखिम रहन्छ. उनीहरूको सामाजिक रूपमा हासिल गर्ने ज्ञान सिपका साथै शारीरिक सृजनात्मक विकासमा समेत अवरोध पुग्न सक्छ.
1: ओहो, फोनले त बच्चा बाठो हुन्छ भनेको त होइन रहेछ है डाक्टर साहब?
2: हो नि. बालबालिकाको तीन वर्षसम्मको उमेर भनेको अरूले गरेको कुराकानी सुन्ने, बोल्न सुरु गर्ने, सोच्ने, योजना बनाउन सिक्ने, अन्तर्क्रिया गर्ने, अनुहारको भाव पढ्ने र काम सिक्ने बेला हो. मोबाइलको अधिक प्रयोगले यस्ता कुरामा असर पार्छ.
3: त्यसैले आफ्ना बालबालिकालाई स्मार्टफोन, ट्याब र टेलिभिजनको अम्मलबाट जोगाउनु.
4: नेपाल सरकार, विज्ञापन बोर्ड.
5: बालक बालिकालाई काममा लगाएको पाइएमा कानून अनुसार कडा कारवाही हुने व्यवस्था रहेको छ.
6: यहाँ साउजी को हुनुहुन्छ? यता बोलाउनुहोस्.
7: माउ किन खोज्नु भएको होला? हजुर को पर्नुभयो?
6: रेडियोमा बाल बालिकालाई श्रममा नलगाऊ भनेर सुन्ने अनि आफै काममा लगाउने?
7: हजुर, रेडियोले त भनिरहन्छ नि यिनीहरूलाई मैले काम नदिए भोकै पर्दैन, त्यही भएर मैले खाना बस्न दिएको छु, काम लिएको छु. हजुरहरूलाई के मतलब भयो यस्तो कुरा?
6: हेर्नुहोस्, हामी श्रम कार्यालय र प्रहरी कार्यालयबाट आएका. तपाईँ विरुद्ध बाल श्रम शोषण गरेको उजुरी पारेको छ. तपाईँ हामीसँग जानुपर्छ, हिँड्नुहोस्.
7: होइन हजुर, होइन. कसले उजुरी गर्यो? मैले त त्यस्तो गरेको छैन हजुर, मैले त उनीहरूकै लागि गरेको. त्यो यसो नगरौ न हजुर.
8: तपाईले पनि बाल बालिकालाई कामदारका रूपमा घर तथा कारखाना वा अन्यत्र कतै काममा लगाउनु भएको छ भने कुनै पनि बेला कारवाहीमा पर्न सक्नुहुन्छ. 14 वर्ष मुनिका बाल बालिकालाई काममा लगाएको पाइए 10,000 रुपियाँसम्म जरिवाना र 1 वर्षसम्म कैद वा दुवै सजाय हुन सक्छ.
9: सबै प्रकारका बाल श्रम उन्मूलन गर्न एकजुट हौ. बाल श्रम अनुगमन संयन्त्र बलियो बनाऊ. बाल बालिकालाई श्रम होइन, शिक्षा दिऊ.
10: नेपाल सरकार, विज्ञापन बोर्ड.
11: ओहो काकी, के को सिंगर पटार हो यस्तो? घर त उज्यालो देखिन्छ त.
12: छोरीको बिहे आउनै लाग्यो, त्यही भएर.
11: के रे, नानी त भर्खर 17 की लागि होइन र?
12: हो बाबु, अस्ट्रेलिया बस्ने केटो, राम्रो घर छ, छोरी पनि खुसी नै छे. त्यसैले हामीले त बिहे गरिदिने निर्णय पो गर्यौं.
11: हैट काकी हजुरहरू, यस्तो लोभमा पर्नु होला भन्ने मलाई लागेको थिएन. छोरीलाई राम्रोसँग पढाए, देश विदेश आफै घुमिहाल्छन् नि. विदेश जानै बिहे गर्नुपर्छ त. हेर्नुहोस् काकी, 20 वर्ष नपुगी बिहे गर्ने गराउने दुवैलाई 30,000 जरिवाना वा 3 महिना कैद सजाय हुन्छ. उमेर नपुगी गरेको बिहे सो त बदर पनि हुन्छ.
12: ए हो र.
13: नेपाल सरकार, विज्ञापन बोर्ड.
14: हेलो.
15: हेलो,
14: म हजुरको बैंकबाट बोलेको. तपाईँको मेसेजमा एउटा ओटिपी नम्बर आएको छ, मलाई दिनुहोस् त, तपाईँको खाता अपडेट गरिदिन्छु.
15: हुन्छ हुन्छ, पठाउनुहोस् है. ए नानी, छोरी.
12: हजुर.
15: यहाँ आऊ त नानी, यहाँ हेर त, यहाँ ब्याङ्कबाट फोन गरेर के नम्बरमा आएछ, दे त नानी. लु
12: दिन त. हेलो, भन्नुहोस् त.
14: हेलो हजुर.
12: हजुर,
14: यहाँ आएको ओटिपी नम्बर भन्नुहोस् त, म तपाईँको खाता अपडेट गरिदिन्छु.
12: ए, मलाई मूर्ख बनाउन खोज्नु भएको तपाईँले? मेरो म्यासेजमा आएको गोप्य ओटिपी नम्बर तपाईँलाई दिएर हामीलाई लुट्ने?
15: नानी के भन्ने रहेछ के हो के भयो
1: हेर्नुहोस् बा ब्याङ्कले कहिले ओटिपी नम्बर माग्दैन अपरिचित मान्छेलाई आफ्नो व्यक्तिगत सूचना दिनु हुँदैन यस्ता ठगले प्रलोभन देखाएर ठगी गर्छ अबदेखि कसैले ओटिपी नम्बर माग्यो भने नदिनुहोस् है बा
15: ल ल ल किन दिन्थे
16: अपरिचित व्यक्तिलाई आफ्नो इमेल वा अन्यको पासवर्ड बैंकको युजर जस्ता संवेदनशील सूचना र जानकारी नदिउँ
17: बलियो पासवर्ड राखौं र समय समयमा परिवर्तन गरौं
16: ठगीको शंका लागे तत्काल नजिकको प्रहरी वा नेपाल प्रहरी तथा साइबर ब्यूरोमा उजुरी वा जानकारी गराउँ
17: अनलाइन ठगी बारे सचेत बनाऊ यसबाट आफू पनि जोगिऊ र अरूलाई पनि जोगाऊ
4: नेपाल सरकार विज्ञापन बोर्ड
18: यो हो हेलम्बु एफएम 89.6 मेगाहर्ट्ज

Elambu FM 89.6 MHz. हेलम्बु एफएम 89.6 मेगाहर्जमा अब तपाई सुन्न सक्नुहुन्छ हेलम्बु खबर।

नमस्कार। हेलम्बो एफएमबाट प्रसारण भइरहेको बिहान 9 बजेको हेलम्बो खबरमा स्वागत छ। म आइसिंह तामाङ। शुरूमा हेलम्बो खबरका मुख्य शीर्षकहरूबाट। सुनसरीको परिस्थिति तत्काल नियन्त्रणमा लिन दुई प्रमुख प्रहरीहरूलाई प्रधानमन्त्रीको निर्देशन। सरकार र चिकित्सक संघ बीच सहमति, आन्दोलनको कार्यक्रम फिर्ता। कर्णालीका नवनियुक्त मुख्यमन्त्री मंगल बहादुरद्वारा शपथ ग्रहण। सुनसरी घटना छानबिन समितिमा 2 सदस्य थपियो। यथाशीघ्र प्रतिवेदन बुझाउन निर्देशन। जापानमा 7.1 म्याग्निच्युडको भूकम्प, 13 जनाको मृत्यु, 100 भन्दा बढी भूपराकम्प। र विश्वकप लीग 2 अन्तर्गत नेदरल्याण्डसमा नेपालको क्लीन स्वीप, हारै हार। हेलम्बु खबरको शुरूमा स्थानीय खबर। जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकले नागरिकलाई छिटो, सहज, सरल र प्रभावकारी रूपमा प्रशासनिक सेवा उपलब्ध गराउने उद्देश्यका साथ अगाडि बढ़ाएको एकद्वार प्रणाली सेवा सञ्चालन गरिएको छ। सिन्धुपाल्चोकको जे छोटो अवधिमा नै प्रमुख जिल्ला अधिकारी सरुवा हुने जिल्ला मध्ये एक पर्दछ र पछिल्लो चरण शशिधर घिमिरे प्रमुख जिल्ला अधिकारी र कृष्ण प्रसाद शर्मा सहायक प्रमुख जिल्ला अधिकारी भएर जिम्मेवारी सम्हाल्ने यता सेवा प्रवाह छिटो र नागरिक मैत्री बन्दै गएको छ। फरक फरक कोठाबाट प्रवाह हुँदै आएको सेवा अबदेखि एकै स्थानबाट प्रवाह हुन थालिएको छ। नागरिकले आफ्नो प्रमाण प्रक्रिया पूरा गरी आएको खण्डमा शास्ती र हैरानी व्यहोर्न नपरोस् भनी एकीकृत सेवा प्रणाली अवलम्बन गरिएको प्रमुख जिल्ला अधिकारी शशिधर घिमिरेले बताउनु भएको हो। उहाँको अनुसार पहिले कागजात पेश गरिसकेपछि टोकन दिने र टोकन नम्बर अनुसार क्रमबद्ध रूपमा सेवा लिने वातावरण तयार गरिएको छ। नगरपालिकाले नागरिकले फाइल बोकेर कोठा कोठा धाउनु नपर्ने गरी कर्मचारी आफै कागजात र प्रमाण पुगिएकालाई प्रक्रियामा अगाडि बढ़ाउने र प्रमाण नपुगिएकाहरूलाई शुरूमा नै थप कागजात ल्याउन आग्रह गरिएको समेत बताएको छ। यसै गरी जिल्ला प्रशासन कार्यालयले सम्भवत पहिलो पटक एक आर्थिक वर्षभरिको सेवा प्रवाहको सूची तयार गरी संचारकर्मीहरू सामु समेत सार्वजनिक गरिएको छ, जसमा नयाँ नागरिकता प्रतिलिपि, राहदानी वितरण, राष्ट्रिय परिचय पत्रको बायोमेट्रिक विवरण गरिएका विभिन्न विवरणहरू सहायक प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसाद शर्माले प्रस्तुत गर्नुभएको छ। त्यसै अवधिको भरमा नागरिकले खर्च कम होस् भनेर हेतुले चौतारा साँगाछो गोडी नगरपालिकाले एकजना सहजकर्ता खटाएर निशुल्क रूपमा राहदानी र राष्ट्रिय परिचय पत्रको अनलाइन फारम, आवेदन फारम र कार्यालयको संवेगसँग सेवासँग सम्बन्धित निवेदन लेखन र आवश्यक कागजातहरू फोटोकपी सेवा मार्फत 8,775 जनाले सेवा पाएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ, जसले गर्दा नागरिकहरूले महँगो शुल्क तिर्नु परेको छैन। हेलम्बो खबरमा अब राष्ट्रिय खबर। प्रधानमन्त्री बालेन्द्र शाहले सुनसरीमा हालै भएको घटना र त्यसपछि उत्पन्न शान्ति सुरक्षाको परिस्थितिका बारेमा सुरक्षा निकायका प्रमुखहरूसँग विस्तृत ब्रिफिङ लिनुभएको छ। गृहमन्त्री सुदन गुरूङ समेत रहेको उपस्थितिमा प्रधानमन्त्री बालेन्द्र शाहले नेपाल प्रहरीका प्रमुख महानिरीक्षक दान बहादुर कार्की र सशस्त्र प्रहरी बल नेपाल प्रहरी महानिरीक्षक नारायण दत्त पौडेलसँग छुट्टा छुट्टै भेट गरी सुनसरीको पछिल्लो वस्तुस्थितिका बारेमा सुरक्षा चुनौती तथा सम्भावित जोखिमका बारेमा विस्तृत जानकारी लिनु भएको हो। ब्रिफिङका क्रममा प्रधानमन्त्री शाहले सुनसरीका विभिन्न परिस्थिति तत्काल नियन्त्रणमा लिन, आम नागरिकको धनझनको सुरक्षा सुनिश्चित गर्न र सामाजिक सद्भाव खलाल पुर्याउने खोज्ने तत्वमाथि कड़ा निगरानी राख्न समेत निर्देशन दिनुभएको छ। शान्ति सुरक्षा कायम राख्न कुनै पनि किसिमको सम्झौता नगर्न र गृह मन्त्रालय मातहतका दुवै सुरक्षा निकायले उच्च सतर्कताका साथ परिचालन गर्न निर्देशन दिनुभएको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ। सरकार र चिकित्सक संघ बीच सहमति भएको छ। साथै चिकित्सक संघले देशभर जारी राखिएको आन्दोलन कार्यक्रम पनि फिर्ता लिएको छ। स्वास्थ्यकर्मीमाथि भएका कुटपिट र दुर्व्यवहारका कारण घटनामा उत्पन्न विवाद समाधानका लागि सरकार र संघ बीच 5 बुँदे सहमति भएको छ। बुधबार स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयमा कानून न्याय तथा संसदीय मामिला मन्त्रालय, गृह मन्त्रालय, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय र नेपाल चिकित्सक संघका पदाधिकारी
बीच भएको छलफलपछि सहमति पत्रमा हस्ताक्षर गरिएको हो। सहमति पत्र अनुसार सरकारले स्वास्थ्यकर्मी र स्वास्थ्य सेवाको संस्था सुरक्षा सम्बन्धी ऐन 2066 प्रभावकारी रूपमा कार्यान्वयन गर्ने प्रतिबद्धता जनाएको छ। ऐनमा रहेका व्यवस्थालाई कार्यान्वयन गर्न आवश्यक निर्देशिका छिट्टै तयार गर्ने, व्यवस्था संस्थामा हुने तोडफोड र स्वास्थ्यकर्मीमाथि हुने आक्रमणका घटना कानूनी कार्यवाही प्रभावकारी बनाउने तथा सम्बन्धित मन्त्रालय बीच आवश्यक समन्वय गर्ने सहमति भएको छ। संसदीय सुनवाई समितिले प्रमुख निर्वाचन आयुक्त माणबहादुर कार्की र आयुक्तमा गुरू वाग्ले र डाक्टर राजीव सुब्बाको नाम सर्वसम्मत रूपमा अनुमोदन गरिएको छ। हिजो बसेको समितिको बैठकले संवैधानिक परिषदबाट सिफारिश भएको तीन जनाको नामलाई अनुमोदन गर्ने निर्णय गरिएको छ। प्रस्तावित आयुक्तद्वय वाग्ले र सुब्बाको सुनवाई हिजो भएको थियो भने प्रस्तावित प्रमुख निर्वाचन आयुक्त कार्कीको सुनवाई आज सम्पन्न हुने भएको छ। समितिको सभापति बोधनारायण श्रेष्ठले संघीय संसदको संयुक्त बैठक र संयुक्त समिति कार्य संचालन नियमावली 2080 नियम 26 उपनियम 5 बमोजिम प्रभावित प्रस्तावित नामहरू सर्वसम्मत अनुमोदन भएको घोषणा गरिएको छ। नेपाली कांग्रेस समर्थित जनप्रतिनिधिहरूको पार्टीको एकताका लागि संयुक्त राष्ट्रिय दबाव अभियानले पार्टीभित्रको एकतालाई समयको अपरिहार्य आवश्यकता भएको भन्दै दबाव अभियानलाई निरन्तरता दिने घोषणा गरेको छ। अभियानले वरिष्ठ नेता गोपालमान श्रेष्ठ निधनका क्रममा कारण साउन 16 गतेका लागि तय गरिएको देशभरका कांग्रेस समर्थित जनप्रतिनिधिहरूको राष्ट्रिय भेला साउन 27 गतेका लागि सारिएको छ। बुधबार जारी गरिएको प्रेस विज्ञप्तीमा पार्टी स्थापना कालदेखि नै निरंकुशता विरूद्ध नागरिक अधिकार र स्वतन्त्रताको पक्षमा संघर्ष गर्दै आएको कांग्रेस अहिले फेरि नागरिक अधिकारको रक्षाका लागि संघर्षको संघारमा रहेको उल्लेख गरिएको छ। यस्तो अवस्थामा पार्टीभित्रको अन्तर्विरोधले नागरिक स्वतन्त्रता र राष्ट्रिय एकतालाई कमजोर पार्न खोज्ने शक्तिलाई अनुकूल वातावरण बनाइदिने भन्दै पार्टीभित्र वृहत एकता अपरिहार्य रहेको पनि जनाएको छ। देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा नेपालको पूर्वी भागमा सरदर स्थानको आसपास तथा नेपालको पश्चिम भागमा सरदरभन्दा उत्तरतर्फ रहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। हाल कोशी, बागमती, लुम्बिनी, कर्णाली, सुदूरपश्चिम लगायतका विभिन्न स्थानमा बादल लागेको छ। मधेस, बागमती र गण्डकी प्रदेशका तराई भूभागमा पनि आंशिक बादल लागेको छ र विशेष गरी बागमती प्रदेशका केही स्थान तथा कोशी, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना भइरहेको छ भने महाशाखाको अनुसार बिहिबार आज दिउँसो देशभर साधारणतया बादल लाग्नेछ र देशको हिमाली भूभागका थोरै स्थानमा हालसम्म स्थानमा मध्यम वर्षाको सम्भावना रहेको छ र कोशी, बागमती, सुदूरपश्चिम प्रदेशका तराई स्थान र बागमती, लुम्बिनी र गण्डकी प्रदेशको तराईका थोरै स्थानमा मेघगर्जन चट्याङ सहित मध्यम वर्षाको सम्भावना रहेको छ। हेलम्बो खबरमा अब विदेशको खबर जापानको दक्षिण एसिया पश्चिम क्युशु क्षेत्र स्थित हुमा सोतो प्रान्तमा मंगलबार स्थानीय समय अनुसार दिउँसो 4:30 गएको 7.1 म्याग्निच्युडको शक्तिशाली भूकम्पमा परि कम्तीमा 13 जनाको मृत्यु भएको छ। भूकम्पपछि 100 बढ़ी पराकम्प गइसकेको छ भने थप मानिस कार्डियोपोर्टी अरेस्ट मुठु र स्वास्थ्य प्रशासन बन्दको अवस्थामा फेला परेका छन्। जापान मौसम विज्ञान एजेन्सीको अनुसार 110 मिटर गहिराईमा केन्द्रबिन्दु बनाएको भूकम्पपछि आगामी 2 दिनभित्र 7 तीव्रताका पराकम्प आउन सकिने चेतावनी समेत दिएका छन्। लम्बो खबरमा अब खेल खबर। नेपालले क्रिकेट विश्वकप लीग दुईको नेदरल्याण्डसका भ्रमण निकै निराशाजनक ढंगमा टुंग्याएको छ। उट्रिचमा भ्रमणको अन्तिम खेलमा बुधबार नेपाललाई घरेलो टोली नेदरल्याण्डसले 57 रनले पराजित गरेको छ। नेपालले टस जितेपछि ब्याटिङको निम्ति पाएको नेदरल्याण्डसले निर्धारित 50 ओभरमा 9 विकेट गुमाई 225 रन बनाएको थियो। जवाफमा आएको नेपाल 48 ओभरमा 168 रन बनाएको 68 रनमा नै अल आउट भएको थियो। नेदरल्याण्डस भ्रमणमा नेपाल सबै 4 खेलमा पराजित भएका छन्। हामी हेलम्बु खबरको अन्तिममा छौं। विदा हुनु पहिला हेलम्बु खबरका मुख्य शीर्षकहरू पुनः एकपटक।
सरेको परिस्थिति तत्काल नियन्त्रणमा लिन दुई प्रहरी प्रमुखलाई प्रधानमन्त्रीको निर्देशन। सरकार र चिकित्सक संघ बीच सहमति, आन्दोलनका कार्यक्रम फिर्ता। कर्णालीका नवनियुक्त मुख्यमन्त्री मंगलबहादुर शाहीद्वारा शपथ ग्रहण। सुनसरी घटना छानबिन समितिमा दुई सदस्य थप, यथाशीघ्र प्रतिवेदन बुझाउन निर्देशन। जापानमा 7.1 म्याग्निच्युडको भूकम्प, 13 जनाको मृत्यु, 100 भन्दा बढी पराकम्प। र विश्वकप लीग दुई अन्तर्गत नेदरल्याण्डमा नेपालको क्लीन स्वीप हारै हार। बिहान 9 बजेको समाचार सकियो। अर्को समाचारका साथमा मध्याह 12 बजे उपस्थित हुने नै छौं। यतिन्जेलसम्म प्रविधिमा साथ दिनुहुने प्राविधिक मित्र राघव तामाङलाई धन्यवाद दिँदै म आइसिंह तामाङ बिदा हुन्छु। हवस् त, नमस्कार।

0: स्वस्थ जीवनको लागि सही निर्णय गरौं, धूम्रपान त्यागौं, जीवन बचाऊ।
1: धूम्रपानका असरहरू: फोक्सोको क्यान्सर, मुखको क्यान्सर तथा अन्य क्यान्सरको जोखिम बढ्दछ। मुटु रोग, उच्च रक्तचाप र स्ट्रोकको खतरा बढ्दछ। दम, खोकी तथा श्वास प्रश्वास सम्बन्धी समस्या हुन्छ। रोग प्रतिरोधात्मक क्षमता कमजोर हुन्छ। गर्भवती महिला र बालबालिकाको स्वास्थ्यमा नकारात्मक असर पर्छ। प्रत्यक्ष धूम्रपान अरूले गरेको धूम्रपानको धुवाले पनि परिवारका सदस्यलाई हानि पुर्याउँदछ।
0: धूम्रपानबाट बच्ने उपायहरू: धूम्रपान सुरु नै नगर्ने, धूम्रपान गर्ने साथीहरूको दबावबाट टाढा रहने, धूम्रपान छोड्ने निर्णय गरी परिवार र साथीहरूको सहयोग लिने, तनाव व्यवस्थापनका लागि व्यायाम, खेलकुद वा अन्य सकारात्मक गतिविधिमा सहभागी हुने, आवश्यक परे स्वास्थ्यकर्मी वा परामर्श सेवाको सहयोग लिने, घर, विद्यालय र सार्वजनिक स्थानलाई धूम्रपान मुक्त बनाउने, घर, विद्यालय र सार्वजनिक स्थानलाई धूम्रपान मुक्त बनाउने, धूम्रपान छोडौं, आफू पनि बाँचौं, अरूलाई पनि बचाऊ।
1: नेपाल सरकार, स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय, राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र।

Elimbu FM 89.6 MHz. हेलम्बु एफएम 89.6 मेगाहर्जमा अब तपाईँ सुन्न सक्नुहुन्छ तामाङ सेलो।

0: just a minute. We will return back. Return back.
1: बा
2: हजुर बुहारी,
1: ग्रिल मेसिन, फर्निचर का मेसिन, ट्रैक्टर का पार्ट्सहरू चाहिए थियो, लिन पठाउनु भएको छ, कहाँ जाने होला?
2: ए बुहारी, त्यसको लागि पिर लिनै पर्दैन नि, सिन्धुपाल्चोकको चौतारामा घले इन्टरप्राइज छँदै छ नि। ट्रैक्टर र जेनेरेटर मर्मतका लागि होम सर्भिसको सुविधा, रुख काट्ने मेसिन, चेन अथवा चेनको पार्ट पुर्जा फेर्ने एउटै मात्र पसल त्यही घले इन्टरप्राइज त हो नि। हजुर, हामी कहाँ ग्रिल मेसिन, फर्निचर मेसिन, ट्रैक्टर पावर टिलर का पार्ट्सहरू सुपथ मूल्यमा पाइन्छ। विद्युतीय उपकरण चाहिएमा वा स्तरीय हाउस वायरिंग वा प्लम्बिङ सेवा चाहिएमा हामीलाई सम्झनुहोस्। घले इन्टरप्राइजेस, सिन्धुपाल्चोक चौतारा, जिल्ला हुला कार्यालयको ठीक अगाडि, प्रोप्राइटर नारायण घले, मोबाइल 9843940667 र 9818779008। मेसिनरी सामानको समस्याको एकमात्र विकल्प घले इन्टरप्राइजेस।
3: शिशु तथा बालबालिकालाई अत्याधिक गर्मीबाट जोगाउन, बालबालिकालाई दिउँसोको चर्को घामबाट टाढा राखौं, उनीहरूलाई हलुका र खुकुलो कपडा लगाइदिऊ, गर्मीबाट बचाऊ।
4: नेपाल सरकार स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय, राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्र।

0: हाम्रो प्रशिक्षण तपाईँको सुरक्षित भविष्य
1: भरपर्दो विश्वासिलो र व्यावसायिक ड्राइभिङ तालिमका लागि सुमन ड्राइभिङ सेन्टर चौतारा समूहमा आउनेहरूको लागि विशेष छुटको व्यवस्था रहेको छ। सिप सिक्ने इच्छा र चाहना तपाईँको, दक्ष चालक उत्पादनको दायित्व हाम्रो।
0: ट्रायल सेन्टरको मापदण्ड अनुरूप दक्ष र अनुभवी प्रशिक्षकहरूद्वारा कार मोटरसाइकल चलाउन सिकाइने सिन्धुपाल्चोकको एकमात्र ड्राइभिङ सेन्टर। प्रोप्राइटर सुमन भुजेल, ठ्याक्कै डिभिजन सिंचाई कार्यालय चौतारा सँगै। सम्पर्क नम्बर 9842404054।
2: एबा चौतारा बजार आउनु भएको छ, अघिदेखि तपाईँ यता उता गर्दै खोज्दै हुनुहुन्छ होइन? के को खोजीमा हुनुहुन्छ बा?
3: ल्याउनु नानी, छोराको बिहे पनि आइहाल्यो। बिहेको लागि आकर्षक, भरपर्दो र विश्वासिलो गरगहनाको पसल कहाँ होला भनेर खोज्दैछौ नानी।
2: ल बा, पनि त्यसको लागि किन चिन्ता लिनुहुन्छ? हाम्रै चौताराको पुरानो बजार सँगै रहेको कृष्ण मन्दिर छेउमा पुरानो विश्वासिलो भरपर्दो बेखा रत्न साके ज्यासल सुनचारी पसल छँदैछ नि।
1: प्रोप्राइटर वीरेन्द्र रत्न साख्य, 011-620-51 9841-5764। चौताराको पुरानो बजार कृष्ण मन्दिर सँगै।
4: Lumbu FM 89.6 MHz.

0: இளம்பு பிரேக் டைம். के तपाई राम्रो र भर पर्दो बाइक तथा स्कुटरको खोजीमा हुनुहुन्छ? यदि त्यसो हो भने अब मात्र 30,000 देखि 3,00,000 सम्मको बाइक तथा स्कुटर तपाई हाम्रै बजार सिन्धुपाल्चोक चौतारामा रहेको छ।
1: नयाँ ब्रान्डेड बाइकहरू सुपथ मूल्यमा बिक्री वितरण, पुराना बाइक तथा स्कुटर सट्टापट्टा, साथै नयाँ पुराना हेलमेटको पनि सट्टापट्टा, सजिलो किस्ताबन्दी सुविधा, अनि चाहिएको बेला सिधै बाइक भाडा पनि उपलब्ध गराइन्छ। बाइक मात्र होइन, तपाईँको राइडलाई अझ धमाकेदार बनाउनका लागि सम्पूर्ण सर्भिसिङ र स्पेयर पार्ट्सको सुविधा पनि छ।
0: स्थान भिन्तुना एवान ट्रेडर्स, चौतारा सागरचोकगढी नगरपालिका, वडा नम्बर 5 को कार्यालय अगाडि। सम्पर्क नम्बर अंकित श्रेष्ठ 98 41 057 105।
2: चौतारा सागरचोक गढी नगरपालिका 5 सिन्धुपाल्चोक। हट एन्ड कोल्ड वाटर, एलइडी टिभी, सेमिनार हल, रेस्टुरेन्ट एन्ड बार, फ्री वाइफाई, पार्किङ एरिया, फ्यामिलियर एन्ड जोयफुल इन्भाइरोमेन्ट। कस्टमर सेटिस्फेक्सन इज आवर कन्जुगेन्स। न्यू अरुणिको होटल एन्ड रेस्टुरेन्ट प्राइभेट लिमिटेड, चौतारा सागरचोक गढी नगरपालिका 5 सिन्धुपाल्चोक। इमेल होटल अरुणिको @gmail.com। कन्ट्याक्ट 0116203269608229893। न्यू अरुणिको होटल एन्ड रेस्टुरेन्ट प्राइभेट लिमिटेड, चौतारा सागरचोक गढी नगरपालिका 5 सिन्धुपाल्चोक।
3: हलगोरु चाहिँ हल बाँधेर कतासम्मको यात्रा हो मित्र?
4: मित्र छ्यासो लाएर बनेपातिर जाउँ भनेर हिँडेको हामी त।
5: ए आमा हो, साङ्लो बरु बनेपा नै पुग्नु पर्ने, विशेष काम चाहिँ के छ नि?
4: किन हुनु नि मेरो भाइ, टाइम मात्र लगाएर भएन नि, अब सुट पॉइंट सिलाउन बनेपातिर चाहिँ लागे है म।
3: राम राम राम राम राम, अब भो त यति कामको लागि यदुमसँगले बनेपा नै जानु पर्छ त। हाम्रै बजार चौतारामा राजेश टेलरिङ एन्ड सर्टिङ सुटिङ सेन्टर खुलिसक्यो नि।
4: अघि नै भन्नु पर्दैन त मेरो भाइ, के कस्तो सुविधा छ भनिहालौँ त।
6: हजुर, यहाँ बिहे, छेवर, सरकारी गैर सरकारी कर्मचारीको ड्रेस, कलेज र विद्यार्थीहरूको ड्रेस, दौरा सुरुवाल, रेडिमेड कपडा पाउनुका साथै राम्रो आकर्षक सिलाई पनि गरिन्छ। 3 जनाको ग्रुप बनाएर ड्रेस किन्न र सिलाउन आएमा विशेष छुटमा सिलाइन्छ, र अर्जेन्ट लुगा छ भने 24 घण्टामा सिलाई पनि गरिन्छ।
0: स्थान राजेश टेलरिङ एन्ड सर्टिङ सुटिङ सेन्टर, चौतारा बजार कुबिन्डे चोकको अगाडि, लाली गुराज फोटो स्टुडियो घर भएको ठ्याक्कै मुनि।
6: प्रोप्राइटर राजेश परियार, सम्पर्क नम्बर
7: 98 49 29 13 27।
0: स्वस्थ जीवनको लागि सही निर्णय गरौं, धुम्रपान त्यागौं, जीवन बचाऊ।
8: धुम्रपानका असरहरू: फोक्सोको क्यान्सर, मुखको क्यान्सर तथा अन्य क्यान्सरको जोखिम बढ्दछ। मुटु रोग, उच्च रक्तचाप र स्ट्रोकको खतरा बढ्दछ। दम, खोकी तथा श्वास प्रश्वास सम्बन्धी समस्या हुन्छ। रोग प्रतिरोधात्मक क्षमता कमजोर हुन्छ। गर्भवती महिला र बालबालिकाको स्वास्थ्यमा नकारात्मक असर पर्छ। प्रत्यक्ष धूम्रपान अरूले गरेको धूम्रपानको धुवाले पनि परिवारका सदस्यलाई हानि पुर्याउँदछ।
0: धूम्रपानबाट बच्ने उपायहरू: धूम्रपान सुरु नै नगर्ने, धूम्रपान गर्ने साथीहरूको दबावबाट टाढा रहने, धूम्रपान छोड्ने निर्णय गरी परिवार र साथीहरूको सहयोग लिने, तनाव व्यवस्थापनका लागि व्यायाम, खेलकुद वा अन्य सकारात्मक गतिविधिमा सहभागी हुने, आवश्यक परे स्वास्थ्यकर्मी वा परामर्श सेवाको सहयोग लिने, घर, विद्यालय र सार्वजनिक स्थानलाई धूम्रपान मुक्त बनाउने, घर, विद्यालय र सार्वजनिक स्थानलाई धूम्रपान मुक्त बनाउने, धुम्रपान छोडौ, आफू पनि बाँचौ, अरूलाई पनि बचाऊ।
1: नेपाल सरकार स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय, राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्र।

0: wait just a minute. We will return back. Return back.
1: आजको डिजिटल युगमा सूचना तपाईँको औंलामा हुन्छ, तर ती सूचना मिथ्या पनि हुन सक्छन्। तपाईँले हेरेको, पढेको र सुनेको सूचना सही हो भनेर कसरी थाहा पाउने?
2: मिथ्या सूचना र सही सूचना छुट्याउने केही तरिका यस्ता हुन सक्छन्। सूचनाको स्रोत जाँच्ने।
1: विश्वसनीय समाचार संस्थाले सही सूचना दिन्छन्। विश्वसनीय समाचार संस्था हो भनेर थाहा पाउने वेबसाइटको ठेगाना जाँच्नुहोस् र त्यसमा दर्ता वा अभिलेखीकरण भएको निकाय खोज्नुहोस्।
2: सूचनाको क्रस चेक गर्नुहोस्। सूचनाको एउटै स्रोतको भर नपर्नुहोस्। यदि सनसनीपूर्ण सूचना छ भने अन्य स्रोतहरूमा पनि त्यही सूचना छ कि छैन जाँच्नुहोस् र सूचनाको विश्वसनीयता यकिन गर्नुहोस्।
1: समाचार लेख्नेको विश्वसनीयता जाँच गरौं। विषयगत ज्ञान भएका अनुभवी पत्रकारले लेखेका समाचार अधिकांश विश्वसनीय नै हुन्छन्।
2: सूचना पुष्टि गर्ने अन्य स्रोतको पनि परीक्षण गरौं। आधिकारिक सूचनामा विश्वस्त स्रोतबाट आधारित तथ्य हुन्छन् जसलाई प्रमाणित गर्न सकिन्छ।
1: याद राख्नुहोस्, सही सूचनाले तपाईँलाई सबल बनाउँछ, तर मिथ्या वा भ्रामक सूचना फैलाउने र ग्रहण गर्ने दुवै समस्यामा पर्न सक्छन्।
2: त्यसैले अब हरेक पटक कुनै समाचार देखेपछि त्यसलाई शेयर गर्नु पहिले एक पटक आफै समाचारको परीक्षण गरी समाचार प्रति विश्वस्त हुनुहोस्।
1: सही निर्णय गर्न सही सूचना चाहिन्छ। सही सूचना प्राप्त गर्न मिथ्या सूचना चिन्नु जरूरी हुन्छ।
2: आउनुहोस्, सत्य र सही सूचनाको डिजिटल संसार बनाऊ। सुसूचित हुनुहोस्, चनाखो रहनुहोस्।
1: मिथ्या वा भ्रामक समाचारको भ्रमबाट भ्रमित नबनौ, सत्य समाचारको खोजी गरौं।
3: बागमती प्रदेश सरकार, आन्तरिक मामिला तथा कानून मन्त्रालय, संचार रजिस्ट्रारको कार्यालय।
4: सेवा बुक स्टोर, चौतारा 5 सिन्धुपाल्चोक।
5: हाम्रा सेवाहरू:
4: स्टेशनरीका सम्पूर्ण सामानहरू,
5: फोटोकपी प्रिन्ट,
4: कलर प्रिन्ट,
5: पीवीसी आईडी कार्ड,
4: सबै प्रकारका खेलकुद सामग्रीहरू,
5: सबै तहको तथा विभिन्न पुस्तकहरू,
4: सबै प्रकारका कम्प्युटर सम्बन्धी कामहरू,
5: ट्रफी,
4: मायाको चिनो,
5: मेडल,
4: फ्रेम,
5: जर्सी सेटहरू तथा प्रिन्ट,
4: सब्लिमेसन प्रिन्ट,
5: जर्सी प्रिन्ट,
4: कस्टमाइज कप प्रिन्ट,
5: मेटल फोटो प्रिन्ट,
4: प्रोप्राइटर
5: प्रकाश श्रेष्ठ,
4: सेवा स्टेशनरी एन्ड सप्लायर्स।
5: कन्ट्याक्ट नम्बर 9841924274।

0: नेपालको संविधान 2072 अनुसार नेपाल स्वतन्त्र अविभाजित सार्वभौम सत्ता सम्पन्न संघीय लोकतान्त्रिक गणतन्त्रात्मक राज्य हो भन त विद्यार्थी भाइ बहिनीहरू नेपाल कस्तो राज्य हो रे
1: हो
0: संघीयता हाम्रो संविधानको मुख्य विशेषता हो विकास भन त संघीयताले परिकल्पना गरेको राज्य व्यवस्था कस्तो हो
2: संघ प्रदेश र स्थानीय तह गरी तीन तहको सरकार रहने व्यवस्था छ सर
0: हो अनि यो तीनै तहका सरकारका आफ्नै विशेषता र अधिकार छन् नेपालमा पहिलो पटक प्रदेश सरकारको व्यवस्था गरिनु यो संविधानको सबैभन्दा प्रमुख विशेषता हो अनि यो प्रदेशको अधिकार संविधानमा कहाँ उल्लेख गरिएको छ
3: संविधानको अनुसूची 6 प्रदेशको एकल अधिकारको सूची छ त्यस्तै अनुसूची 7 संघ र प्रदेशको साझा अधिकारको सूची छ र अनुसूची 9 भने संघ प्रदेश र स्थानीय सरकारको साझा अधिकारको सूची छ सर
0: संघ प्रदेश र स्थानीय तहको सम्बन्धलाई कसरी व्यवस्था गरिएको छ संविधानमा सबैजनाले एकै स्वरमा भन त

0: सबल र सक्षम प्रदेशले विकास र समृद्धि सुनिश्चित गरी जनताको अधिकार स्थापित गर्छ।
1: बागमती प्रदेश सरकार, आन्तरिक मामिला तथा कानून मन्त्रालय, संचार रजिस्ट्रारको कार्यालय।
2: तपाईं अहिले हेलम्बु एफएम 89.6 मेगाहर्ज सुनिरहनु भएको छ।

0: விளம்பு பிரேக் டைம்.
1: हाम्रो प्रशिक्षण तपाईको सुरक्षित भविष्य आत्मनिर्भर बनाऊ।
2: भरपर्दो विश्वासिलो र व्यावसायिक ड्राइभिङ तालिमका लागि सुमन ड्राइभिङ सेन्टर चौतारा समूहमा आउनेहरूको लागि विशेष छुटको व्यवस्था रहेको छ। सिप सिक्ने इच्छा र चाहना तपाईको, दक्ष चालक उत्पादनको दायित्व हाम्रो।
1: ट्रायल सेन्टरको मापदण्ड अनुरूप दक्ष र अनुभवी प्रशिक्षकहरूद्वारा कार मोटरसाइकल चलाउन सिकाइने सिन्धुपाल्चोकको एकमात्र ड्राइभिङ सेन्टर। प्रोप्राइटर सुमन भुजेल, ठ्याक्कै डिभिजन सिंचाई कार्यालय चौतारा सँगै। सम्पर्क नम्बर 9842424054।
3: चौतारा बजार आउनु भएको छ। अघिदेखि तपाईँ यता उता गर्दै खोज्दै हुनुहुन्छ, होइन? के को खोजीमा हुनुहुन्छ बा?
4: ल्याउनु नानी, छोराको बिहे पनि आइहाल्यो। बिहेको लागि आकर्षक, भरपर्दो र विश्वासिलो गरगहनाको पसल कहाँ होला भनेर खोज्दैछ हो नानी।
3: ल बा, पनि त्यसको लागि किन चिन्ता लिनुहुन्छ? हाम्रै चौताराको पुरानो बजार सँगै रहेको कृष्ण मन्दिर छेउमा पुरानो विश्वासिलो भरपर्दो बेखा रत्न साके ज्यासल सुनचारी पसल छँदैछ नि।
2: प्रोप्राइटर वीरेन्द्र रत्न साख्य, 011-620-51 9141-67-84 चौताराको पुरानो बजार कृष्ण मन्दिर सँगै।
5: बा,
6: हजुर बुहारी,
5: ग्रिल मेसिन, फर्निचरका मेसिन, ट्याक्टरका पार्ट्सहरू चाहिएको थियो, लिन पठाउनु भएको छ, कहाँ जाने होला?
6: ए बुहारी, त्यसको लागि पिर लिनै पर्दैन नि। सिन्धुपाल्चोकको चौतारामा घले इन्टरप्राइज छँदैछ नि। ट्याक्टर र जेनेरेटर मर्मतका लागि होम सर्भिसको सुविधा, रुख काट्ने मेसिन, चेन अथवा चेनको पार्ट पुर्जा फेर्ने एउटै मात्र पसल, त्यही घले इन्टरप्राइज त हो नि। हजुर, हामी कहाँ ग्रिल मेसिन, फर्निचर मेसिन, ट्राक्टर पावर टिलर का पार्ट्सहरू सुपथ मूल्यमा पाइन्छ। विद्युतीय उपकरण चाहिएमा वा स्तरीय हाउस वायरिङ वा प्लम्बिङ सेवा चाहिएमा हामीलाई सम्झनुहोस्। घले इन्टरप्राइजेस, सिन्धुपाल्चोक चौतारा, जिल्ला हुला कार्यालयको ठिक अगाडि। प्रोप्राइटर नारायण घले, मोबाइल 9943940667 र 9818779008। मेसिनरी सामानको समस्याको एकमात्र विकल्प घले इन्टरप्राइजेस।

0: Time check. It's 12 noon.
1: अहिले मध्याह्नको 12 बजेको छ।

0: Elimbu FM 89.6 MHz.
1: स्वस्थ जीवनको लागि सही निर्णय गरौं, धूम्रपान त्यागौं, जीवन बचाऊ।

0: कतिवटा घरहरू सिफारिस गरेको छु भनेर अस्ति मलाई भन्दै
1: हुनुहुन्छ
0: पुनर्निर्माणका लागि, तर त्यो गतिले चाहिँ नागरिकको घर बन्दैन
1: भनेको अझै पनि आशा गर्ने अब चाँडै होला भन्ने,
0: आशा त चाँडै होला भन्नै सकिँदैन, किनकि चार पाँचजना कर्मचारी जो यो विपद व्यवस्थापन प्राधिकरणले पठाएको छ त्यो चार पाँचजना प्राविधिकहरूले जाजरकोटमा रहेका लगायत आसपासका भूकम्प प्रभावित क्षेत्रका घरहरू एक वर्षमा एकदम निश्चित गरेर जनतालाई सुरक्षित वासस्थान दिन सक्दैनन्। त्यसैले पनि हामीले के कुरा उठाइराखेका छौं भने जसरी 72 को भूकम्पमा सरकारले जति फास्ट ट्र्याकबाट काम गर्यो त्यसरी यो कामलाई लिन पर्यो, किनकि तत्कालीन प्रधानमन्त्री हुनुहुन्थ्यो प्रचण्ड, त्यति बेला केही राहत भनेर दिएको 50,000 जस्ताको टहरा बनाएको थियो, त्यो जस्ताको टहरा कस्तो थियो भने त्यहीको लोकल अन्य रिसोर्सहरू प्रयोग गरेको थियो। अब त्यो लोकल रिसोर्सहरू मध्ये काठ हो त्यहाँ तल ठोक्ने भनेको, त्यो काठ कुहिसक्यो 3 वर्षमा अनि त्यसपछि गएर अहिले 3 टहराहरू भत्किन थाले, त्यसपछि फेरि नागरिकले दुःख पाउने, त्यसपछि गएर नागरिकले अनावश्यक क्षति गर्नुपर्ने, धेरै दुःख पाउनुपर्ने स्थिति जो छ योबाट हामी सिट्टै मुक्त गर्ने प्रयासमा छौँ।
1: जस्तो सांसदको रूपमा तपाईँ आइसकेपछि संसदमा निरन्तर बोल्ने, आफ्नो विचार राख्ने, सहभागिता जनाउने बाहेक अरू विषयगत मन्त्रालय अथवा अरू सरकारवालासँग पनि जाजरकोट भूकम्प प्रभावितहरूको न्यायको लागि, पुनर्निर्माणको लागि त्यो दौड़धुप गरिरहनु परेको छ कि कस्तो छ अहिले?
0: हामी त गरि नै रहेछौ, हाम्रो कामै त के हो र सदनमा गएपछि जनताका कामलाई लिएर काम गर्नका लागि एउटा जिम्मा लिएर आएको त हो नि होइन। धेरै अस्ति राष्ट्रिय योजना आएका मान्छेहरूसँग मेरो बसाई भइरहेछ, त्यसपछि गएर यता भौतिक मन्त्रालयसँग बसाई भइरहेछ, अगाडि बढाउनु पर्यो भनेर प्राधिकरणसँग बसाई भइरहेछ होइन, गृहमन्त्रीसँग आफै पनि बसिरहेछौ, छलफल गरिरहेछौ। तर जति छलफल गरे पनि कहाँ हो भने नीति हुन्छ नि, त्यो नीति बनाइदिएन भने बडो गाह्रो हुन्छ कि। डीडीएको कार्यविधिले भूकम्प प्रभावितका घर बन्न दिँदैन।
1: के हो यो डीडीए भनेको?
0: डीडीएको भनेको घरको वर्गीकरण गरिरहेछ कि होइन, त्यो वर्गीकरण गरिरहेछ, त्यहाँ पनि के भनिदिइरहेछ भने अंश भण्डाको कुरा उठाइदिइरहेछ। अहिले अंश भण्डाले हामीलाई एकदम पुरानो त्यो अब त्यो भूकम्प गएदेखि यता अंश भण्डा गरेका भन्छ क्या, त्यो त हुँदैन नि त। पहिला पनि अंश भण्डा गरेका थिए, मान्छेहरू एउटै घरमा बसेका थिए, तिनीहरू छुट्टिएर छुट्टै घर बनाइकन बस्न सकिराखेको स्थिति थिएन, त्यसैले गर्दाखेरि हामीलाई एकदम त्यो त्यो जुन इएन बनाइदियो त्यो विधिले चाहिँ हामीलाई निकै गाह्रो बनाएको छ र यो चेन्ज गरिदिनुहोस् भनेका छौँ हामी।
1: अनि तपाईँले जुन आग्रह गर्दै आउनु भएको छ यसलाई परिवर्तन गर्नु भनेर संसददेखि सरकार र सड़कबाटै पनि, अनि त्यो त्यसमा सुनवाई हुने छाटकाट राम्रै सुनवाई भयो आशावादी नभएर अझै पनि जुन अन्यल एउटा सांसदको रूपमा तपाईँलाई पनि छ, त्यो चाहिँ के कारणले भयो होला?
0: आफूले गरेका काममा त जो विश्वासै गर्ने हो होइन, मैले जे गर्छु त्यो गर्छु भनेरै गर्ने हो, म पनि एउटा आशावादी व्यक्ति हो होइन, मैले जति आवाजहरू उठाइराखेको छु यो सुनवाई होस् भन्न चाहन्छु म। तर अन्यताको सिर्जना त हामीले जनताको आवाज उठाउने होइन, यो ल्याएका छौँ यो गर्नुपर्छ होइन, जनता यहाँनिर दुःखमा परेका छन् उहाँहरूलाई चाहिँ मुक्ति दिनुपर्छ भनेर कुरा गर्ने हो, त्यसको समाधानको प्रमुख पात्र भनेको त सरकार हो।
2: मधेस केन्द्रित विभिन्न राजनीतिक दल तथा नेताहरूले सुनसरीको देवानगंजमा भएको घटनाको निष्पक्ष छानबिन, पीड़ितलाई न्याय र सामाजिक सद्भाव कायम गर्न अपील गरेका छन्। उनीहरूले संयुक्त वक्तव्य मार्फत सम्पूर्ण घटनाको सत्य तथ्य उजागर गर्न सर्वोच्च अदालतका अवकाश प्राप्त न्यायाधीशको नेतृत्वमा उच्च स्तरीय न्यायिक छानबिन समिति गठन गरी प्रतिवेदन सार्वजनिक गर्न सरकारसँग माग गरेका छन्। सुनसरी घटनापछि मधेसमा तनाव चुलिँदै गएको छ। आज थप 2 जनाको मृत्यु भएको छ। सुनसरी सहित धनुषा र सिराहामा कर्फ्यू जारी गरिएको छ भने पर्सामा निषेधाज्ञा जारी गरिएको छ। 4 वटै सुरक्षा निकाय शान्ति सुरक्षाका लागि सड़कमा आएका छन्। सद्भाव, सहिष्णुता र राष्ट्रिय एकता जोगाउन राष्ट्रपति सहित प्रमुख राजनीतिक दलहरूले अपील गरेका छन्। मधेस संकट समाधानबारे रासोपा सहित मधेसवादी दलहरू छलफलमा, दलगत स्वार्थ त्यागेर राष्ट्रहितमा एकताबद्ध हुनुपर्ने विज्ञहरूको सुझाव रहेको छ। लुम्बिनीमा एमाले र नेकपा सहमतिपछि मुख्यमन्त्री परिवर्तन नहुने भएको छ। राहदानी बनाउनेको भीड़ बढ़दै जाँदा अब 2 सिफ्ट र विदाको दिन पनि सेवा दिइने भएको छ। राहत शिक्षकलाई सेवाबाट हटाए देशव्यापी आन्दोलन गर्ने चेतावनी दिइएको छ। र एएफसी एसियन कप छनौटमा भारत पाकिस्तान बीच प्रतिस्पर्धा हुने तय भएको छ।

0: हौस त आजलाई साझा खबरको समय सकियो। प्राविधिक साथी राजेन्द्र रिजाललाई
1: अहिले बेलुकीको 8 बजेको छ।

0: time check. It's 9 p.m.
1: अहिले बेलुकीको 9 बजेको छ।

0: उच्च हिम श्रृंखलाको काखदेखि भोटेकोसीको किनारसम्म प्रत्येक दूर दराजका बस्तीहरूमा अब हेलम्बु एफएम 89.6 मेगाहर्ज।
1: हेलम्बु एफएम 89.6 मेगाहर्जमा अब तपाईँ सुन्न सक्नुहुन्छ हेलम्बु खबर।

नमस्कार, हेलम्ब एफएम र रेडियो जुगलबाट एकैसाथ प्रसारण भइरहेको साझा खबरमा स्वागत छ। म आइसिंह तामाङ। आज मिति 2083 साल साउन 15 गते शुक्रबार, श्रावण कृष्ण पक्ष द्वादशी तिथि। इस्वी सन् 2026 जुलाई 31 तारीख नेपाल सम्बत 1146। आज खीर खाने दिन पनि। आज बिहान सूर्योदय 5:27 को समयमा भएको छ भने सूर्यअस्त भने साँझ ठिक 6:52 को समयमा हुनेछ। शुरूमा साझा खबरका मुख्य शीर्षकहरूबाट। दोलखाको बिगुमा वडा कार्यालयबाट फर्किँदै गरेकी महिलालाई बाढ़ीले बगायो, खोजी कार्य जारी। मधेस घटनाको निष्पक्ष छानबिन हुने प्रधानमन्त्री बालिनको प्रतिबद्धता। अफवाह फैलाउनेमाथि निगरानी गर्न निर्देशन। देवागंजमा घटना, मृतकलाई शहीद घोषणा गर्न सिफारिश गरिने। सिराहामा प्रहरीलाई पनि गोली लाग्यो, सशस्त्र प्रहरी शहीद 22 जना घाइते। सिराहामा ज्यान गुमाएका यादवको घटनाका बारेमा छानबिन समिति गठन। पाकिस्तानमा प्रहरी चौकीमा आक्रमण हुँदा 9 प्रहरी शहीद, 24 जनाको मृत्यु। र चीनमा नेपालले जित्यो 12 स्वर्ण सहित 34 पदक, घिसिङ र श्रेष्ठ उत्कृष्ट। साझा खबरको शुरूमा स्थानीय खबर। दोलखाको बिगु गाउँपालिकामा खोलाले बगाए आएको बाढ़ीले बगाएर 1 जना महिला बेपत्ता भएका छन्। बिगु गाउँपालिका 2 ओराङ स्थित हार्से खोलामा आएको बाढ़ीले स्थानीय 59 वर्षीय पति तामाङलाई बगाएको हो। भीषण वर्षा भएपछि होर्से खोलामा अचानक बाढ़ी आएको थियो। सोही बाढ़ीले उनलाई बगाएको वडा अध्यक्ष दीपक ठकुरीले जानकारी दिनुभएको छ। खोलाले बगाएको बिगु दुईकै काले तामाङले देखेको बताएको छ र तामाङ वडा कार्यालयमा सामाजिक सुरक्षा भत्ताको नवीकरण गरी घर फर्किने क्रममा करिब अपरान्ह 4 बजे हर्से खोलामा आएको बाढ़ीले बगाएको बताएको हो। उनको खोजी कार्यका लागि इलाका प्रहरी कार्यालय सिंगटीबाट प्रहरी परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ र घटनाको थप विवरण आउन बाँकी नै रहेको छ। चौतारा साँगाचो गढी नगरपालिका वडा नम्बर 10 का वडा अध्यक्ष निलबहादुर तामाङको पहलमा वडाभित्रका दुर्गम बस्तीका ज्येष्ठ नागरिक, एकल महिला, अपाङ्गत भएका व्यक्ति, बिरामी अवस्थामा रहेका र अन्य सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने लाभग्राहीहरूलाई घर दैलोमा पुगेर सामाजिक सुरक्षा भत्ता वितरण कार्यक्रम गरिएको छ। वडाको भौगोलिक विकटता र लाभग्राहीहरूको सहजतालाई मध्यनजर गर्दै खत्रीथोक, सुकुटे, साठीमुरी, कार्कीटार, जल्किनी, हर्रे बिसौनी र हर्रे डाँडा लगायतका विभिन्न टोल टोलमा पुगेर भत्ता वितरण गरिएको हो। यस अभियानबाट विशेष गरी वृद्धवृद्ध, अशक्त, बिरामी र टाढा रहेका नागरिकहरूलाई वडा कार्यालयसम्म धाउनुपर्ने बाध्यता हटेको स्थानीयहरूले बताएका छन्। वडा अध्यक्ष तामाङ स्वयं, कर्मचारी र सम्बन्धित टोली सहित प्रत्येक टोल टोलमा पुगेर लाभग्राहीहरूलाई भत्ता वितरण गरिएको छ। भत्ता वितरणसँगै स्थानीयहरूको गुनासो, सुझाव र विकास निर्माणसँगै सम्बन्धित आवश्यकताका बारेमा समेत जानकारी लिएको छ। वडा अध्यक्ष तामाङले सामाजिक सुरक्षा भत्ता नवीकरणको अधिकार भएकाले कुनै पनि लाभग्राही वा सेवा प्राप्त गर्नबाट वञ्चित हुने नहुने बताएका छन् र भौगोलिक कठिनाईका कारण कार्यालयमा आउन नसकिने, विशेष गरी बिरामी र अशक्त नागरिकलाई सुरक्षित गर्दै घर दैलोमा सेवा प्रदान गरिएको, अभियान सञ्चालन गरिएको समेत जनाएको छ। सामाजिक सुरक्षा भत्तासँगै वडाले नागरिकसँग प्रत्यक्ष संवाद र अवसर पनि पाएको छ। यसै क्रममा स्थानीयवासीले सड़क, खानेपानी, कृषि, स्वास्थ्य तथा अन्य विकास निर्माणका विषयमा आफ्नो समस्या र सुझाव वडा अध्यक्ष समक्ष राखिएको छ। वडा कार्यालयले प्राप्त सुझावलाई प्राथमिकताका आधारमा सम्बोधन गर्दै आगामी योजना तथा कार्यक्रम तय गरिने पनि जनाएको छ। साझा खबरमा अब राष्ट्रिय खबर। प्रधानमन्त्री बालेन्द्र शाहले राष्ट्रपति रामचन्द्र पौडेल र उपराष्ट्रपति रामसाय प्रसाद यादवसँग पनि मुलुकको वर्तमान अवस्थाका बारेमा छुट्टै छुट्टै छलफल गर्नुभएको छ। प्रधानमन्त्री शाहले राष्ट्रपति भवन शीतल निवासमा पुगेर राष्ट्रपति पौडेलसँग करिब 15 मिनटको समयमा भेटवार्ता गर्नुभएको थियो। भेटका क्रममा प्रधानमन्त्रीले मुलुकमा देखा परेका समस्या समाधानका लागि सरकारले प्रयास गरिरहेको बताउँदै राष्ट्रपतिलाई
आश्वस्त पार्नु भएको छ। सो अवसरमा राष्ट्रपति पौडेलले वर्तमान परिस्थितिप्रति सचेत रहन र सर्वदलीय छलफलमा निकास खोज्न प्रधानमन्त्रीलाई सुझाव दिनुभएको छ। यसै गरी प्रधानमन्त्री शाहले हिजै उपराष्ट्रपति रामसाय प्रसाद यादवसँग पनि टेलिफोन मार्फत सम्वाद गर्नुभएको छ। आपसी समन्वय र सहकारी हितका राष्ट्रिय हितका विषयमा विचार विमर्श भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। प्रधानमन्त्री बालेन्द्र शाहले सुनसरी लगायतका मधेसका विभिन्न जिल्लामा भएको घटनाको छानबिन निष्पक्ष र पारदर्शी हुने बताउनु भएको छ। हिजो साँझ राष्ट्रका नाममा सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री